0: Championship. Sony FM, Studio Time.
1: It's 6 p.m. What time are you?
2: I'm Jake Kusatma, New Star Digital Color Lab, and I'm one of my offset press. Sony Dutku Madagar Palika Pass, Sony Kumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: खण्ड गर्ने घाटा मा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य
7: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि सुरु हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै
8: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-6189 मोबाइल 97-72-540-89

0: विगत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिम पाप काठमांडू
1: एनबीएल ऑटो लोन
0: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
0: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: थप जानकारी को लागि आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: काया कैरनमा अब खबरको सिलसिला नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षेधरको 3 दिने राष्ट्रिय भेला हिजो काठमाडौँमा शुरू भएको छ भेलामा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन् नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन नयाँ पार्टी गठन गर्ने उद्देश्य सहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको वैशाख 4 को फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृह कार्य थाकिराखिएको छ भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन् संस्थापन पक्षले 15 महाधिवेशन तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसक्नु भएको छ महाधिवेशनको प्रक्रिया अघि बढ़ाए अदालतमा जानेसम्मको तयारीमा देउबा पक्ष छ करिब 5 महिनापछि स्वदेश फर्किएका देउबाले हिजो भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्नुभयो उहाँले कांग्रेस एकताबद्ध हुने पनि बताउनुभयो भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउबाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभयो नेता शेखर कोइरालाले कांग्रेस विवादित मनस्थितिबाट गुज्रिरहेको भन्नुहुँदै अब एक ढिक्का हुनुपर्ने बताउनुभयो यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउबा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउनु भएको छ हिजो केन्द्रीय कार्यसमिति बैठकमा उहाँले संवादबाट पार्टी एक गराउनु पर्नेमा जोड़ दिनु भएको छ
4: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले शुरू नियुक्ति र हरेक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 छ तर गएको आर्थिक वर्षमा 5,200 सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ सम्पत्ति विवरण नबुझाउनेबाट भ्रष्टाचार निवारण ऐन अनुसार जम्मै 10,000 रूपियाँसम्म जरिवाना असुल्ने केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पारिश गरेको छ केन्द्रले गएको आर्थिक वर्ष 82-83 सम्पादन गरेको कार्य समेटेर तयार गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 7,67,033 मात्र सम्पत्ति विवरण पेश गरेका छन् सम्पत्ति विवरण नबुझाने 52,65 को नाम अख्तियारमा अख्तियारले असुन्ने छ जम्मै 10,000 रूपियाँसम्म जरिवाना शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
3: सत्तारूढ़ राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गर्नुभएको छ यसमा सभामुख डीपी अरियाल र राष्ट्रपा सभापति रवि लामिछानेले पनि चासो राख्नु भएको छ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपा सांसद सुनारसँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको नोकझोक भएको थियो सांसद सुनारले माग गरे अनुसार आफ्नो र परिवारको समेत सम्पत्ति छानबिन गर्न गृह सचिव र आईजीपीहरूले चुनौती दिएका थिए त्यस घटनालाई लिएर हिजो गृहमन्त्री गुरूङले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिमा सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभयो आईजीपी कार्की हिजै प्रहरी वरिष्ठ अधिकारीहरूलाई लिएर सभामुख डीपी अरियाललाई भेट्न जानुभएको थियो सभामुखको कार्यकक्षमा भएको भेटमा आईजीपी कार्कीले सांसदको दरबारले प्रहरीको मनोबल गिरेको बताउँदै त्यसमा सभामुखको धारणा के हो भनेर चासो राख्नु भएको थियो। नवयुग आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि प्रहार भइरहँदा पल्लो तहसम्मै समस्या देखिन सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए। सभामुख अरियालले लेखा समितिमा सुरक्षा निकायका प्रमुखका सम्बन्धमा भएका अभिव्यक्ति बारे आफूले पहिले नै जानकारी लिइसकेको बताउनुभयो। तपाईहरू भेट्न पनि आउनुभयो, राम्रो कुरा हो, यस विषयमा मैले आफै पनि बुझिरहेको थिए, सभामुख अरियालले भन्नुभएको थियो। लेखा समितिमा भएको सवाल जवाबकै विषयमा रासोभा सभापति रवि लामिछानेले पार्टी सचेतक प्रकाश चन्द्र परियार मार्फत जानकारी लिनुभएको छ। सांसद सुनारले सुरक्षा निकायका सम्बन्धमा दिइरहेको अभिव्यक्तिका सम्बन्धमा संसदीय दलमा छलफल हुने रासोपा मुख्य सचेतक कविन्द्र दुर्लाकोटीले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
4: ग्यासको आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आउँदो महिनाका लागि अहिले स्वीकृत कोटाभन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो। ग्यास आपूर्ति सहजताको लागि आउँदो 3 महिनासम्म 10,000 टन बढ़ी ग्यास दिन भारतलाई पत्राचार भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, अहिले नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। यस्तो कदमले ग्यासको आपूर्ति सहज गर्न मदद पुग्ने विश्वास छ। यसैबीच ग्यास आपूर्ति सहज गराउन आजदेखि काठमाडौँको टेकु सहित 5 ठाउँबाट ग्यास बिक्री गरिने भएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्राण्डका ग्यासहरू चाबैलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, बसुन धाराको राधास्वामी परिसर र बबरमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरबाट ग्यास बिक्री गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ग्यास वितरण हुने निगमले सूचना मार्फत जानकारी दिएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
3: कैरनमा पालिकाहरूमा जग्गा कित्ताका अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: राष्ट्रीय इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुनता मेरो कपडा प्याकिङ गरिदिन्छ स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: फोन 0756-94-33-33-55।
8: थोरै बचत धेरै फाइदा, बीमा काटौं फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रंगशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
9: Airtel appliances got AC, cooler, freeze, cooker, induction, air fryer लगाए अन्य खाने सामान घर ले आना तो है ना। सबाई पानी भरते हैं सर, वो लाइफ बेचा को पानी लग सके तो सर, बेचा appliances, बेचा को पानी लगता।
10: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा पक्षको छुट्टी राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी, सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले राष्ट्रपतिले तरंग, सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा, आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल, आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुने लगायतका खबर प्रस्तुत गर्यौं।
11: अब बाँकी खबर। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो 3 घण्टामा जाजरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको लुम्बिनीमा झण्डै 28 मिलिमिटर पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश साथै कोशी बागमती र गण्डकीको तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ। बागमती, गण्डकी र कमाली प्रदेशको पहाड़ी भाग, लुम्बिनीको पहाड़ी र तराई भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
10: ७५३ पालिका मध्ये 390 वटाले मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्। बाँकी 363 पालिकामा किताकार चालू आर्थिक वर्षको साउन 1 गतेदेखि फेरि रोकिएको छ। भू प्रयोग ऐन 2076 नियमावली 2079 अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन लगायत 10 क्षेत्रमा वर्गीकरण नगरी किताकाट गर्न नपाइने कानूनी व्यवस्था छ। सरकारले पालिकालाई वर्गीकरण पूरा गर्न पटक पटक नियमावली संशोधन गर्दै म्याप थप गरे पनि धेरैजसो पालिकाले तोकिएको समय भित्र काम गर्न सकेका छैनन्। यसको प्रत्यक्ष असर घर जग्गा कारोबार, साना किता किन्न चाहने आम नागरिक र आवास व्यवसायमा परिरहेको छ। साथी महेश गेवालीले किताकाटको अहिलेको अवस्था बारे भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता नरेश प्रसाद भट्टसँग कुरा गर्नुभएको छ।
12: कतिको स्थानीय तह 185 वटा स्थानीय तहमा लगभग अन्तिम चरणमा पुगिसकेको अवस्था छ। 82 वटा स्थानीय तहले आधा भन्दा बढी काम गरिसक्नु भएको छ। 55 वटा स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको अवस्था छ। हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ 36 वटा स्थानीय तहले हालसम्म पनि यो भूपरिक्षेत्र वर्गीकरणको कार्य प्रारम्भ नगरेको भन्ने विवरण हामीलाई प्राप्त भएको छ। बाँकी 390 बाहेकका स्थानीय तहमा किताकाटबाट हुने जग्गा प्रशासन काम प्रभावित भएको हुन सक्छ।
11: पदक नियमावली संशोधन गरी म्याप थपिसकेको छ, तर पनि आधाभन्दा बढी पालिकाले चाहिँ वर्गीकरण गर्न सक्नु भएको छैन। यस पछाडिको कारण चाहिँ के होला?
12: बाँकी हाम्रो 36 वटा पालिका यो हिमाली क्षेत्रका पालिकाहरू जहाँ चाहिँ खासै जग्गाको किताकाट हुन्छ, ती बाहेक अन्यत्र चाहिँ नि काम अगाडि बढिसकेको अवस्था चाहिँ छ। अब अलि जटिल विषय पनि भएको हुनाले अन्तिम चरणमा धेरैजसो अधिकांश पालिकाहरू अन्तिम चरणतिर हुनुभएको हुनाले उहाँहरू काम गरिराख्नु भएको छ र अब मेरो विचारमा छिटो अब चाहिँ यो पूरा हुन्छ होला भन्ने हामीले अपेक्षा राखेका छौँ।
11: त्यसपछि पनि फेरि म्याप थप गरिन्छ अथवा अन्य केही प्रक्रिया अगाडि बढाइन्छ के छन्?
12: अहिले तत्कालको लागि यो विषयमा केही छलफल भएको छैन।
11: जुन पालिकाहरूले जुन वर्गीकरण गरिसकेका छन् उनीहरूले प्रक्रिया कसरी सजिलो पूरा गरे, अब यसबाट चाहिँ अरू पालिकाहरूले चाहिँ केही सिक्न सक्ने अवस्था हुन्छ कि हुँदैन?
12: नापी विभागले यसरी नै प्रत्येक स्थानीय तहलाई एक चरणको आधारभूत भूपरिक्षण नक्सा डाटा तयार गरेर उहाँ एक किसिमको चाहिँ भूपरिक्षण र वर्गीकरण सहितको तथ्याङ्क उपलब्ध गराइसकेको अवस्था हो। कतिपय स्थानीय तहले त्यसै तथ्याङ्कलाई आधार मानेर पनि अगाडि बढेको देखिन्छ। कतिपय स्थानीय तहले आफूले थप त्यसमा वर्कआउट गरेर पनि काम गरिसकेको देखिन्छ। त्यसैले अब स्थानीय तहले खास गरी चाहिँ काम गरिराख्नु भएको छ। कतिपय अवस्थामा चाहिँ नापी विभागको प्राविधिक सहयोग आवश्यक पर्ने भएको कारणले पनि रोकिएको हुन सक्छ। अब नापी विभागले पनि प्राप्त अनुरोधका आधारमा प्राथमिकता राखेर चाहिँ प्राविधिक सहयोग उपलब्ध गराइराखेको छ। सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनु भयो भने धेरै ठूलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ।
4: यसमा यो किताकाटो रोकिँदाखेरि घर जग्गा कारोबार गर्दा अथवा भनौँ सानो घडेरी किन्नेहरू र अरू भनौँ यो आवास व्यवसायमा चाहिँ कस्तो असर पर्ला पर्दैन के छ?
12: किताकाट रोकिएको कारणले गर्दा अवश्य अब जग्गा कारोबारमा त असर पर्छ होला नै, तर ससिम किताको कारोबार रोकिँदैन, अंशभन्दाको कारोबार रोकिँदैन, अंश भरपाईको कारोबार रोकिँदैन, हालसाविकको कारोबार रोकिँदैन, हालसाविक गर्ने काम रोकिँदैन, लगतकर्ताको काम रोकिँदैन, तर किताकाट गरेर चाहिँ जग्गा लिने विषय चाहिँ रोकिएको अवस्था चाहिँ हो। किताकाट गरेर जग्गा लिने भनेको पनि त्यसले केही प्रतिशत चाहिँ ओगट्ने भएको हुनाले घर जग्गा कारोबार प्रभावित हुन सक्ने अवस्था देखिन्छ।
4: दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना हामीले बनाएका छौँ अथवा यो हरेक वर्ष दोहोरिरहने समस्या नै रहन्छ?
12: यसमा चाहिँ अब नितान्त स्थानीय तहलाई नै भूप्रयोग ऐन नियमावलीले जिम्मेवारी दिएको हुनाले अब यसमा सबै स्थानीय तहले समयमै सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अन्यथा कानूनमा संशोधन नहुँदासम्म त यो काम रोकिनु भयो, रोकिँदाखेरि सर्वसाधारणले चाहिँ दुःख पाउने अवस्था भयो भने पक्कै पनि स्थानीय तहले प्राथमिकता राखेर अगाडि बढाउनुहुन्छ भन्ने कुरामा मन्त्रालय आशावादी छ।
4: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेश प्रसाद भट्ट। फेरि पनि खबरकै सिलसिला, नेपालमा मनसून लाग्ने बित्तिकै बाढ़ी पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ, तर सरकारी तथ्याङ्कले चालू मनसून सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद भन्दा बढ़ी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवनरक्षक एन्टी भेनम सकियो र बिरामीको उपचारमा समस्या देखियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 गतेसम्मको 3.5 महिनामा देशभर सर्पदंशका कुल 801 घटना दर्ता भएका छन्, जसमा 59 जनाले ज्यान गुमाएका छन् भने 749 जना घाइते भएका छन्। यो अवधिको समग्र विपदजन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण भनेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। चट्याङ, आगलागी र पहिरो भन्दा समेत बढ़ी। तर यस वर्षको सबैभन्दा गम्भीर पाटो घटना संख्या मात्र होइन, देशभरकै एन्टी भेनम आपूर्ति व्यवस्थामै खलबलिएको छ। सर्पदंश उपचारको प्रमुख रेफरल केन्द्र मानिने वीरगंजको नारायणी अस्पतालले हालै एन्टी भेनमको स्टक पुर्याइसकिएपछि बिरामीलाई अन्त्य उपचार खोज्न अनुरोध गर्दै सार्वजनिक सूचना नै निकालेको थियो। अस्पतालमा मनसूनमा दैनिक औसत 8 जना सर्पदंशका बिरामी आउने गर्छन्। एन्टी भेनम नपाएका केही बिरामी सीमापारी भारतको रक्सौल स्थित अस्पताल पुगेर उपचार गराउन समेत बाध्य छन्। 20 भन्दा ठूलो सरकारी लापरवाही, सर्पदंशको उत्कर्ष सिजनमै एन्टी भेनम मृत्यु शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: वर्षाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
14: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
13: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिसको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिय सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिय सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर शब्द संगीत तस्विर र भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई अर्थात कृत्रिम बुद्धिमत्ता प्लेटफर्मको प्रयोग हुन थालेको छ। गएको वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबटको चर्चा भएकोमा अहिले प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। बढ्दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न समेत उब्जिरहेका छन्। रोबोट र एआई कहिले नथाक्ने मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकोले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनको रूपमा पनि थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरूहरूको स्थान लिन नसक्ने विज्ञहरू दावी गर्छन्। परम्परागत पूजापाठ धर्म ग्रन्थको अध्ययन कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेथ टेक अर्थात धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशहरूमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिरहेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय संस्कृति आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासबारे एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवडा र इलामका युवराज ढुङ्गेलले 5 वर्षअघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाउनु भएको थियो। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्र डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा दर्ता गरिएको नवीनले बताउनु भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। डिजिटल भगवानसँग सशुल्क साक्षात्कार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: अब विदेशका खबर इण्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। त्यहाँका राष्ट्रपतिले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताएका छन्। संसदमा सम्बोधनका क्रममा राष्ट्रपतिले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताए। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको संख्या 300 भन्दा धेरै नरहने राष्ट्रपतिले बताएको समाचार संस्था एपीले जनाएको छ। इण्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको संख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो। विदेशकै अर्को खबरमा जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि आएको विपज्जन्य घटनामा कम्तीमा 8 जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीहरूले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसम विभागले यस वर्षको टाइफुन आँधी मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो।
3: अब खेल खबर नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19 देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक नीति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुउद्देश्य कवर हलमा संचालन हुने जनाएको हो। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको खेल तालिका सार्वजनिक हुन बाँकी नै छ। खेलकै अर्को खबरमा नेपाली पौडी टोलीले आउँदो विश्व एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि पाँच खेलाड़ी सहित सात सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। पाँच खेलाड़ीमा पुरूषतर्फ जारिम श्रेष्ठ, अभि प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा दुदाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा सुरेश गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरण मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। विश्व एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ।
2: कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त हुनुभएको छ। पछिल्लो समय माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको एकीकरणपछि बनेको नेकपा र एमाले बीच नयाँ सत्ता समीकरण बनेपछि भट्टका लागि मुख्यमन्त्रीको बाटो खुलेको हो।
3: मनसून जन्य विपदबाट चार महिनामा देशभर 85 जनाको ज्यान गएको छ। गएको वैशाखदेखि शाम 29 बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाको कारण 4 र हिम पहिरोबाट 1 जनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी नै रहेकोले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायम रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: युट्यूब, एक्स, स्पोटिफाई, टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा पोस्ट हुने सामग्री मार्फत कमाई गर्ने विकल्पहरूमा कड़ाई गर्ने भएका छन्। यो हप्ता मात्रै युट्यूब र एक्सले मोनिटाइजेशनका नियम कड़ा पार्ने घोषणा गरे। स्पोटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आमदानीलाई मौलिक र व्यवसायिक सामग्रीसँग जोड्दै लाने घोषणा गरिसकेका छन्।
3: बगैंचामा लटबममा फलेका स्याउ बेच्न जुम्लाका किसानलाई यति बेला हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायत शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। स्याउको स्वाद जाँच्न रिफ्याक्ट्रोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। यस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। काया कैरनमा अब पालो उखानको उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी। सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले राष्ट्रपतिले तरंग।
2: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल। आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
3: जग्गाको किता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित। पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्ने दबाव।
2: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने। घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
3: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने एसियन पौडी टोली तयारीका लागि आज भारत जाँदै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व प्रधानमन्त्री देउबा स्वदेश फर्केको अनि रासोपाका एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ देउबा जस्तै देखिने मान्छे विमानस्थलमा पत्रकारसँग कुरा गर्दैछन्। उनी भन्दैछन्, नेपाल किन आएको रे? अनि सिंहदरबारको नाम फेरेर अब शेरदरबार राख्न आएको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे

0: सक्छन्। दाइजो बालविवाह छौपडी लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढ़ाउँदै गएको छ भने त्यसरी यस्ता अभ्यासको निम्ति आवश्यक देखिएको छ। 2062 जनआन्दोलनपछि नेपालमा समावेशी महिला अधिकार समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधारसँग व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको पनि होइन।
1: आज हामी त्यही समावेशिताको कुरा गर्छौ, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौ। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिम्लेमा 5000 श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दछौ।
0: श्रीमान श्रीमती बीच मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा मानेका श्रीमान श्रीमतीले सफलता पाउन के हुने? एकअर्काको सहारा कसरी बन्न सकिन्छ? यी सबै विषयमा आज हामीले पाथिबरा होटलका संचालक सुनिता गिरी र वहाँका श्रीमान चित्रराज गिरीसँग कुराकानी गरेका छौं।
2: शुरू शुरूमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखुराबाट शुरू गरेका थियौँ, एउटा लोकल कुखुराबाट पकाउन शुरू गरेका थियौँ। अब अहिले लगभग मैले 83 वटासम्म एकैपटक कुखुरा एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई खुसी दिन सफल भयौँ। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएन।
3: मेरो बुढानी एक्सिडेन्ट हुनुभएको थियो, बोल्दैन्थ्यो। अहिले त मैले गाडी चढेर आफ्नै गाडी चलाउँछु, ड्राइभ गर्छु। म गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यतिखेर मलाई त थुक्थ्यो कति मान्छेले, बिजो यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु, मलाई थुकेको एकजना आइदिने मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाएरै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्ची नै मलाई नराम्रो लाग्छ क्या त्यसहरूसँग, त त्यो छैन नि त। अहिले कामै गर्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथीहरू त। त्यतिखेर चाहिँ त्यस्तो दिक्क लाग्थ्यो। म बिहान 5 बजे उठ्ने कहिले काहीँ, अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्रै सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुन्थ्यो, एक्सिडेन्ट भएको।
2: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
3: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर मैले कहिले अब 1 घन्टा सुतेको जस्तो मलाई कस्तो गरम गरम लाग्थ्यो, झुक्क उठेर काम गरिहाल्थ्यो। मेरो सानो छोरी थियो, उसलाई चाहिँ मेरो कोठाभित्र थुनेको थिएँ, जहिले चाहिँ भन्दा किनकि बाहिर रोड्थ्यो, कोठाभित्र थुनेको थुनेकै गर्थेँ। धेरै छ सङ्घर्षको कथा। अहिले जोस् मान्छे विदेश विदेश भन्छ नि, नेपालमा दुःख गर्यो भने नेपालमा गएर

0: प्रकार हुन्छ
1: अहिले 16 वर्षको अवधिमा मैले सांसद जनस्थाप रहेको छु काठमाडौँ घरमा छु
2: गाडी पनि सक्नुभयो
1: गाडी पनि सके तराई पनि जग्गा किन्या सुनिले
2: अङ्कल होटेलको कमाइले
1: ए होटेलको केही छैन अरू हाम्रो आमदानी
2: त्यो मिहिनेतै गर्नु पर्यो
1: मिहिनेत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो त्यसलाई धेरै मेहनत गर्नु पर्यो
2: कतक कतक देशमा त सुन्नेमा झर्यो चोरी भयो भूकम्प
1: मेरो डाला चोरी त्यति बेला चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो
2: किन सुरु गर्नु मन लाग्यो
1: फेरि अनि छोरी सानो चाहिँ कहाँ गएर चाहिँ रङ फेरि अन्त पनि जाने खाना पनि थिएन
2: तर कतिले त
1: एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँ जाउँ जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो
2: त्यस्तो विशेष गरी अब महिला दिदी बहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिनँ होला भनेर काम गर्न नाच्न गर्ने अझ त्यसमा चाहिँ व्यवसाय गर्न त झन् साह्रो परेको कुरा होइन
1: सङ्घर्ष गर्नुहोस् दुःखको दिन त जसले पनि आउँछ अब सफल हुन्छ सङ्घर्ष गरि नै राख्यो जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस् निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ यस्तो उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या नगरी चाहिँ हुँदैन
2: सफल हुन्छ नि हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन तिनवटा बाँसको टोखराबाट यो समय आइपुग्दाखेरि धेरै चाहिँ हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ होटेलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन यो अब तिनवटा बाँसको धाराबाट यहाँसम्म आइपुगेको लागि चाहिँ तपाईँले के गर्नुभयो त
3: अब यो चाहिँ कस्तो हुँदैछ भने अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्नु नहुने रहेछ बिचमा र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस अहिलेसम्म उनले मलाई साथ छोडिनन् हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिलिङ नै यसैलाई नै बनाउनुपर्छ यसैले नै हाम्रो जीविको उपार्जन गर्नु चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले अहिले जस्तो यस्तो सुविधा थिएन हामी चिठी बालेर बाँसको पहरामा पनि चिठी बालेर खाना बनाउने गर्छौँ
2: मैले त पढेकै छैन मलाई केही आउँदैन जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त
1: पढ्नु मात्रै पढ्नु होइन होइन हुन त म पनि पढेकै हुँ तर पढेर मात्रै होइन पढेरै जानिन्छ अब जस्तै मलाई केही आउँदैन थियो हामी त झन् मेरो त माइती पूर्व तीर्थ हो गाउँमा जन्मियो गाउँमा हुर्क्यो केही आउँदैन थियो मलाई अहिले मलाई चाइनिज भाषा यस्तो चाइनिज भाषा पनि म बोल्छु सबै होइन है जापानिज भाषा पनि बोल्छु चाइनिज भाषा पनि बोल्छु अनि अब नेपाली भइहाल्यो इङ्ग्लिस भइहाल्यो काम गर्न खाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या
3: चोरी भयो चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गर्यौँ सबैतिर अब खोज तलास माथि जङ्गलसँग सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेडबुलू चाहिँ सुरुटहरू पेटी पेटी नै लगाएको थियो उनीहरूले अनि त्यहाँ बसेर खाएछन् खान सक्ने जति खाएछन् अब नगद पैसा पनि लिएर गए मेरो सानो नानी थियो 3 वर्ष जतिको त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छन् कहिले 60,000 पैसा चाहिँ धुली खेलको पुरानो त्यो बस पार्कमा लिएर आउँछ कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्टोल देखाएर चाहिँ काममा भएको
2: त्यति बेला तपाईँको पसल चोरी भयो
3: चोरी भयो
2: त्यो हुनुको कारण चाहिँ सुनसान ठाउँ लाइन पनि थिएन
3: बिजुली पनि थिएन
2: बत्ती पनि थिएन प्रहरी पनि यहाँ हुन्न बत्ती थिएन कारण त त्यो हो नि फरक भइसक्यो
3: हजुर अनि मुम्बईमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको छ भर्खर स्टार्टिङ गरेको अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो सबै खोज तलास गरेर अब चोरेर यसरी लग्यो भनेर फिक्स चाहिँ भएन धेरैजना 27-28 जना चाहिँ पक्राउ परे अब अनुहार चाहिँ गुर्खा लगाएर आएको कारणले चिन्न सकिएन होचाहोचा तामाङ केटाहरू थियो अनि ती केटाहरू चाहिँ त्यो लगिसकेपछि अनि पसल पनि सबै अब खुल्ले बाहिरबाट बल्बहरू बिजुलीको त्यतिखेर बल्ब पनि थिएन अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ उहाँ चाहिँ बाहिर टेबी नै सुत्नुहुन्थ्यो सुत्ने ठाउँको अलिक समस्या थियो अनि टेबी नै सुत्नुहुन्थ्यो
2: शून्यबाट सुरु हुनुभएको कमाइ हुँदै थियो अलिक राम्रो हुँदै थियो फेरि
3: शून्यमा झऱ्यो
2: के होला नि नेताहरू
3: हाइरिएन अनि जिल्ला विकास बस्थ्यो एकापट्टि साइडमा एउटामा पसल थियो एउटामा हामी बस्थ्यौँ एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्नु मासु त्यो कुखुरा किन्नु पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापती लिएर मैले त्यहाँ फेरि अनुष्ठान सुरु गर्दै जाँदा अब समय चक्र भगवानले पनि साथ दिनुभयो. अब आफूले मेहनत पनि धेरै गरौँ. मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ. गर्न सक्यो अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ.
2: तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनको लागि काम गरिरहेको छ नि त. तपाईँहरूको होटल व्यवसाय यहाँ स्थानीय रूपमा प्रबन्धन गर्नको लागि यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना?
1: मेरो चाहना भनेको चाहिँ अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन. अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ.
2: कस्तो खालको सुधार चाहनुहुन्छ?
1: सुधार भन्नाले अब जस्तो बन्दीबाट यता लाग्यो यसो एउटा बोर्ड चाल उहाँले ठाउँ अब पर्यटकीय ठाउँ भएन. स्थलहरू अब जस्तो मान्छे बाइक रोक्छ होइन, बाइक रोकेर एकछिन बस्नु ल ऊ कस्तो राम्रो छ भनेर बस्दा पनि राम्रो देखियो अनि सुनेर गएर रोकेर बस्छ नि त. अब यो चाहिँ कुरा भन्न पाइदिनुहुन्थ्यो भन्ने जस्तो छ.
3: खासै त्यस्तो छैन. अब मेहनत र सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलाउनुहोस्. अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनिक खस्ती गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु व्यवसाय नै गरे पनि या अरू केही गरे पनि आफ्नै ठाउँलाई चाहिँ नजर गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन त्यही सोच.
0: सुरुमा सानो लगानी भए पनि मेहनत सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको. यसले श्रीमान श्रीमती बीचको कामको समानता, एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ.
4: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाएर एकअर्का प्रतिको सम्मान र सहकार्य गर्छन्। समान कामका लागि समान विमान र अवसरले महिलामा आत्मविश्वास, क्षमता र नेतृत्व विकासमा पनि मदत गर्छन्। घर, कार्यस्थल र समाजमा जिम्मेवारीको समान वार्ताले लैंगिक विभेद घटाउँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउँछ।
5: नमस्कार, मेरो नाम सुनिता बान्न सापकोटा. मेरो घर मिनन्स नगरपालिका 11 गर्नुपर्छ. पुरुषले पनि घरको काम, किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ. किनभने पुरुषले अब म पनि एउटा रोजगारी नै हो, मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ. त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ. त्यसैले पुरुषले घरको काम गर्नुपर्छ. छोराछोरीमा भेदभाव गर्नुहुन्न. अहिले छोराछोरी एकै सम्मान नै हुन्, त्यसैले छोराछोरीमा भेदभाव हुनुहुन्न. छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ, किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छन्. त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ. महिलाहरूलाई धेरै यातनाहरू नदिने होइन, जाडो सिकाएर आएर घरमा बुढीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने, उहाँहरू शिक्षित हुनुभयो भने समाजमै परिवर्तन हुन्छ.
6: मेरो नाम कमला सापकोटा. मेरो नाम चितार. महिला पुरुष बराबरी हो, तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझी भने उहाँले पखाल्नुहुन्छ, मैले तरकारी पकाउने उहाँले भात पकाउनुहुन्छ. हाम्रो चाहिँ बराबरी गर्छौँ. छोराछोरीलाई समान अवसर दिनुपर्छ, अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई. त उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिने शक्ति पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई. पढे लेखेको बुझेको हुनु पर्यो. अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन, अब त्यस्तो बुझ्नु पर्छ. पढे लेखेको भएर बुझ्नु हुनु पर्यो. तर मेरो चाहिँ बुझ्नु हुनुहुन्छ होइन, सबैको त्यस्तो नहुन पनि सक्नुहुन्छ. अब कतिको कति हिँड्नु हुँदैन, कोहीसँग बोल्नु हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ. तर त्यस्तो गर्नु हुँदैन. अब महिलाले नि अब बोल्न नि हुन्छ, हिँड्न नि हुन्छ. अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नि छैन. अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नि मिल्छ कि हिँड्ने. बुढाले मात्रै हिँड्नु पर्छ, बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन.
7: नमस्कार, म विदुर सापकोटा, घर बिलम्बी टार. मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ. महिलालाई सबै काममा जोताउनु पनि हुँदैन. उसलाई उहाँको काम भने सबै महिलाले मात्रै गरे पनि होइन, आफै सकेको आफूसँग जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ. म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु. मेरो घरमा मेरो बच्चा 4 वटा, मेरो छोरी 3 वटा, छोरा 1 वटा. मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरिरहेको छु. छोरीलाई उच्च शिक्षादेखि लिएर पढौडी यताउति गराउने खर्च बर्चदेखि सबै कुराहरू मैले छोरालाई जति गरेको छु छोरीहरूलाई त्यति नै गरेको छु. अहिलेसम्म उच्च शिक्षा हासिल गरिरहेछ मेरो छोरीहरूले समान व्यवहार गरिरहेछ चेतना विकास हुनु पर्यो महिलामा पनि अब तपाईँको सशक्तिकरण हुनु पर्यो हामी पनि पुरुष सरह हौ हामीले हेप्नु हुँदैन हामी पनि केही गर्न सक्छौँ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो र पुरुषले पनि महिलालाई महिला हो हामीले थिचो बिचो गर्नुपर्छ यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा गर्नु हुँदैन चेतनाको विकास हुनु
0: लैङ्गिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन यसले परिवार समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान बढ़ाउँछ निर्णय प्रक्रियामा महिला र पुरूषको समान सहभागिताले पारदर्शिता जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास शान्ति र बाल बालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ त्यसैले लैंगिक समानता समतामूलक समृद्ध र सुशासित समाज निर्माणको आधार हो
4: यसका लागि समाजले कस्तो भूमिका खेल्न सक्छ समाजमा भएको महिला पुरूष बीचको लैंगिक असमानताका सवालमा एउटा

0: गर्छु
1: विडम्बना छ छोरीहरू जन्मिन्छन् एक ठाउँमा अनि जन्मस्थल एक ठाउँमा हुन्छ कर्मस्थल अर्को ठाउँमा हुन्छ अब मेरो कर्मस्थल त महोत्तरी हो महोत्तरीको सुगा मेरो घर त्यहाँ छ त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीति यात्रा सुरुवात सबै जनकपुरबाट भएको त्यो कारणले अब मैले आफ्नो क्षेत्रको उत्तरी तीन नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु महिलाका मुद्दाहरू छन् महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन् उनी माथि हुने हत्या हिंसाहरू जुन छ खास गरेर घरेलु हिंसाहरू पनि छ तिनीहरूसँगमा चाहिँ काम गर्न पाए हुन्थ्यो र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ उहाँले पनि म तपाईँलाई सहयोग गर्छु हामी सबै मिलेर गरौँ भन्नुभएको छ दहेजको दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ
0: जति पनि तपाईँले योजना बनाउनु भएको छ यसको लागि कानुनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा
1: कानुनी रूपमा पर्याप्त छैन कानून बनाउनु पर्छ म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन अब कानून बनाउने मसित एकजनाले बनाएर त हुँदै हुँदैन त्यो त अब सब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस् यो दल सबै ठाउँमा छ मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ डाइरेक्ट इनडाइरेक्ट होइन त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं अहिलेसम्म आइएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गाडेको छ
0: अब यो जुन ज्वरो गाडेर बसिराखेको छ नि यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोसिस नभएको जति धेरै शिक्षित त्यति धेरै दाइजुको हामी घटेको खबरहरू सुन्छौँ विशेष मधेसमा त्यो बुवा आमालाई अहिले पनि किन त्यो सुरक्षा दिनु सोच्नुहुन्छ कि मैले ज्वानीको लागि छोरी भन्दा पनि

0: छौ
1: त्यो त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या शिक्षित परिवारमा पनि होइन छोरी शिक्षित भइसक्यो छोरी आफू गर्न सक्ने भइसक्यो मैले किन दहेज दिने त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो दुवैजना चेतनशील हुनैपर्छ यो चेतनाकै कमी छ कि अभिभावकमा त्यो अझै कमी छ यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ पढे लेखा परिवारमा पनि हामी देखिरहेछौ जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमान्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो यस्तो खर्च गरिदिनु पर्यो उस्तो खर्च गरिदिनु पर्यो त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई उनीहरूले दुःख दिने हो कि यही कारण यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न चाहन्छ
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवार हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ
1: दुई परिवारमा म त अब के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो जस्तो उदाहरणको निम्ति मेरो विवाह मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ मसँग बिहा गर्छु आदर्श भनेको पहिला दहेजको चलन थियो होइन अब यो सयजना जन्तीलाई नि अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजुकै कुरा त हो नि खर्च बोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो र अझ मधेसमा के थियो भने बिछा खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्यो अनि अब छोरीलाई दिने बेलामा त्यो सुन दिनु पर्यो त्यो साडी दिनु पर्यो अनि सामान दिनु पर्यो भाँडा कुरा दिनु पर्यो अनि मलाई चाहिँ उसब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म आफू म चाहिँ देख्थेँ बच्चै देखेर विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन जस चिन्जानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो जम्मा 35 जना जन्त जम्मा 35 जना अनि मैले यहाँ सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी असुर सम्बन्धित रिलेटिभहरू बिचाएर दिनभरि त्यति लिएर गएँ मलाई चाहिँ त्यसपछि मलाई मतलब भएन तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया भन्नुभयो समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि राम्रो बुहारी छ सबै चिज बुझ्ने छ गर्ने छ मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो त्यसरी नै जस्तो मेरो छोरी छ म अरूलाई किन उदाहरण दिनु मेरो छोरी छ मेरो छोरीलाई मैले पढाइरहेको छु छोरा सरह म केही कमी गरेको छैन मलाई पनि बुवा आमाले कमी गर्नु भएन मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ म त्यसरी नै बिहे गर्नु एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने खर्च नगर्ने खर्चले नै हो सबैभन्दा उ गर्ने होइन खर्च नगर्ने
0: कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो

0: कस्तो परिवार कस्तो समाज भन्ने कुरा म
1: चेतना चेतनाकै कमी छ रे। त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने यसरी मैले गरे त्यस्तै यदि समाजमा दसजना छोरीले गर्यो भने र केटाको पक्षले पनि दसजना गर्यो भने त कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ। छैन खासै सुरु भएको छैन, अहिले एउटा बस के भइरहेछ भने तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुरु भएछ। त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा। अहिले पनि समाजमा लैंगिक समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन। यसको मुख्य कारण पुरानो पितृसत्तात्मक सोच, हानिकारक परम्परा, छोरालाई प्राथमिकता दिने प्रवृत्ति, शिक्षा र रोजगारीमा असमान अवसर तथा महिलाको निर्णय प्रक्रियामा कम सहभागिता हो। परिवारदेखि कार्यस्थलसम्म हुने भेदभाव, हिंसा र समान काममा असमान व्यवहारले पनि विभेदलाई निरन्तरता दिएको छ। कानूनी व्यवस्था सुधार भए पनि सोच र व्यवहारमा परिवर्तन ल्याउन परिवार, पुरूष, युवा र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ।
0: यसरी आजलाई कार्यक्रम साझा आवाजको समय सकिने भएको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो saajakhabar@gmail.com। आइडी नम्बर 01-5268-6469 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएम, युट्युब सीआईएम च्यानल र टिकटक सीआईएम खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
1: कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुने नै छौं। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौं।

0: सज्जारी रेडियो कर्मी रेडियो मुताबिक माजमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: बाल बालिका को स्वस्थ भविष्य को लागि संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा
2: दिदी आज बहिनीहरु सम्मानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिर्न अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लैमा दिदी सम्झाइदिनु पर्यो यो त माघौस कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त माघौस त भाइ के भएको तिमीलाई मुदाती भन त
3: खै दिदी के हुन साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुकको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर म सुधार्ने मौका दिनु
2: बारिशमा लज सुजना गरी दुबैसरी तिलाउने बस्तीमा पधार

0: जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। छात्रमाथि कुटपीट घटनामा विद्यालय र शिक्षकद्वारा गल्ती स्वीकार, आपसी सहमतिमा विवाद साम्य, सगरमाथामा एकै सिजनमा 8,49,000 मेगाजुल ऊर्जा बराबरको ग्यास उत्सर्जन, खुम्बु पासुलामी गाउँपालिकाद्वारा काठमाण्डुमा 4 दिने एकीकृत सेवा शिविर सञ्चालन हुने, पाकिस्तानको ब्लडपिटमा ज्यान गुमाएका आरोहीलाई पर्यटन मन्त्रीद्वारा श्रद्धांजलि, न्युज पाइको 83 अगस्त 26 ओखलढुङ्गा क्याम्पसमा एकल नृत्य प्रतियोगिता सम्पन्न, जिल्ला प्रहरी कार्यालय खोटाङमा 1 वर्षको अवधिमा 206 मुद्दा दर्ता, 84 फरछोट र एसिसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्र क्रिकेट टोलीको विदाई। जिल्लाको महाकुलुङ गाउँपालिका 2 स्थित श्रोपेलमा आधारभूत विद्यालयमा कक्षा 5 मा अध्ययनरत एक छात्रमाथि शिक्षकबाट भएको कुटपीटको घटनालाई विद्यालय प्रशासन, प्रेरित पक्ष र स्थानीय सरकारवाला निकाय बीचको औपचारिक छलफलपछि आपसी सहमतिमा सुल्झाइएको छ। विद्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत साउन 25 गते सोमबार नियमित पठन पाठन तथा शिक्षण सिकाइका क्रममा दोहोरो कुराकानी हुँदा शिक्षकद्वारा कार्यवाही गर्दा छात्रको जीव शरीरमा निर्णाम देखिएको थियो। घटनाबारे जानकारी पाउन साथ विद्यालय समय सकिएपछि विद्यालय प्रशासन छात्रको घरमै पुगेर अवस्था बुझेको थियो। घरमा रहनुभएकी आमा र वैदेशिक रोजगारीमा रहनुभएका बुबासँग छलफल गर्दै घटनामा संलग्न शिक्षक एवं विद्यालयको तर्फबाट भएको कमी कमजोरी र गल्ती स्वीकार गरी माफी मागिएको थियो। अभिभावक र विद्यार्थीले पहिलो पटकका लागि माफी दिएपछि अनौपचारिक सहमति भई छात्र नियमित रूपमा विद्यालय आउन थालेको विद्यालयले जनाएको छ। तर घटना भएको करिब 24 घण्टापछि साउन 26 गते मंगलबार राति 9 बजे जीवन नामको फेसबुक आईडीबाट उक्त घटनालाई सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। साउन 27 गते बुधबार बिहान 8:30 बजे पोस्टबारे थाहा पाएपछि विद्यालयले पोस्टकर्तालाई सम्पर्क गरी परिवारसँग छलफल भई माफी समेत मागिसकिएको जानकारी गराएको थियो। त्यस क्रममा पोस्टकर्ताले आफू हाल इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको र बेलुका पहुँचमा पुगेपछि पोस्ट हटाउने बताएका थिए। तथापि पोस्ट नहटाइएपछि साउन 28 गते बिहिबार विद्यालयको पुनः फोन मार्फत छात्रका परिवारसँग कुराकानी गरिएको थियो। छलफलमा परिवारका तर्फबाट मानव हो, खुसीबाट कहिले काहीँ गल्ती हुन सक्छ, त्यसलाई माफी दिनुपर्छ, तर गल्ती दोहोरिन हुँदैन भन्ने पोस्ट भएको थियो। पोस्ट हटाइदिन आग्रह गरिएको प्रतिक्रिया प्राप्त भएको थियो। त्यसको केही समयमै पोस्टकर्ताले पुनः उक्त पोस्ट रिपोस्ट गरिएको र विभिन्न फेसबुक पेजहरूमा उत्तेजित बनाउने प्रयास गरी घटनालाई उत्तेजित बनाउने प्रयास गरेकोमा विद्यालयले विज्ञप्ति प्रेस विज्ञप्ति निकालेर गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा भइरहेको क्रियाकलाप प्रति सरकारवालाको चासो र घटनाको यथार्थ वस्तुस्थिति स्पष्ट पार्न साउन 29 गते विद्यालयमा वृहत औपचारिक छलफल आयोजना गरिएको थियो। विद्यालय प्रशासन, सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, सम्प्रेरित विद्यार्थी परिवारका सदस्य, महाकुलुङ गाउँपालिका शिक्षा शाखाको प्रमुखको उपस्थितिमा भएको उक्त बैठकमा समीक्षा गरिएको थियो। छलफलका क्रममा विद्यालय तथा सम्बन्धित शिक्षकको तर्फबाट भएको गल्ती पुनः महसुस गरी स्वीकार गर्दै माफी मागिएको र परिवारका तर्फबाट पनि माफी दिने सहमति भएकाले विवाद पूर्ण रूपमा साम्य भएको विद्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ। सन् 2023 को करीब 50 दिन अर्थात सगरमाथा आधार शिविरमा आरोहणको एउटा सिजनमा भएको मानवीय गतिविधिबाट मात्रै करिब 8,49,174 मेगाजुल ऊर्जा बराबरको ग्यास उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा मानिसको बाक्लो उपस्थिति र गतिविधिले वातावरणमा तीव्र नकारात्मक प्रभाव पारिरहेको भन्दै उक्त अध्ययनले गम्भीर चिन्ता व्यक्त गरेको छ। इफेक्ट्स अफ ह्युमन एक्टिभिटी अन खुम्बु ग्लेसियर टु ओर्स
सस्टेनेबल एभरेस्ट बेस क्याम्प शीर्षकको अध्ययन अनुसार सन् 2023 सुगरमाथा आधार शिविरबाट 60,000 केजी फोहोर व्यवस्थापन गरिएको थियो। सोही सिजनमा 820 वटा एलपी ग्यास सिलिण्डर, 18,935 लिटर मट्टी तेल र 5,131 लिटर पेट्रोल खपत भएको थियो। इन्धनको यो खपतबाट निस्कने ताप र ऊर्जाले मात्रै करिब 2,338 टन हिउँ पग्लिन सक्ने अध्ययनको अनुमान छ। सोही वर्ष आधारे शिविरमा करिब 31,810 लिटर पिसाब विसर्जन गरिएको अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा मानिसले बढ़ी पानी पिउने भएकाले प्रति व्यक्ति दैनिक औसत 3.1 लिटर पिसाब जम्मा हुने गर्छ। अध्ययन अनुसार एउटा सिजनमा मानिसको पिसाबको तापक्रम र मात्राका कारण मात्रै 154 टन हिउँ पग्लिने गर्छ। समग्रमा इन्धन पिसाब र अन्य मानवीय गतिविधिबाट गरेर एकै सिजनमा करिब 2500 टन हिउँ पग्लिने अध्ययनको निष्कर्ष छ। अध्ययनका मुख्य लेखक हिमलाल गौतम हुन्, सहलेखक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका सह प्राध्यापक डाक्टर सुदीप ठकुरीका अनुसार पछिल्ला केही दशक यताका मानवीय क्रियाकलापले खुम्बु हिमनदी पगाल्न प्रत्यक्ष मदत गरिरहेका छन्। खाना पकाउन प्रयोग हुने ग्यास र मट्टी तेल तथा कोठा तताउन र बत्ती बाल्दा प्रयोग हुने ऊर्जाको केही हिस्सा वातावरणमा मिसिन्छ। त्यो ऊर्जा वायुमण्डलमा विलीन भए पनि हिमाली वातावरणमा पुग्दा त्यसले हिउँ पगाल्न बल पुर्याउँछ। सहप्राध्यापक ठकुरीले भन्नुभएको छ, सन् 1991 देखि 2023 मानवीय गतिविधिलाई विश्लेषण गरिएको उक्त अध्ययनले आधार शिविर क्षेत्रमा वार्षिक 0.28 डिग्री सेल्सियसका दरले तापक्रम बढ़ी रहेको जनाइएको छ। यो वृद्धि दर खुम्बु हिम नदीको आसपासको क्षेत्रको तुलनामा झण्डै दोब्बर र आधार शिविरको उत्तरतर्फको भन्दा बसे युक्त क्षेत्र भन्दा 15% बढ़ी हो। अध्ययन अनुसार सन् 1984 देखि 2015 अवधिमा यस क्षेत्रमा करिब 31 मिटर बरफको बाक्लोपना घटिसकेको छ। यही क्रम निरन्तर रहे सन् 1981 सम्ममा 41% बरफ हराउने प्रक्षेपण गरिएको छ। त्यसैले हिमाल आरोहणलाई व्यवस्थित गर्दै हिमाली पारिस्थितिक प्रणाली झुकाउनु पर्ने सुझाव दिएको छ। मानवीय गतिविधिलाई समयमै नियन्त्रण र व्यवस्थित नगरे हिम नदी पग्लिने दर भने अझै बढ्न सक्ने भएकाले दीर्घकालीन संरक्षणका लागि इन्धनको विकल्पमा सौर ऊर्जा प्रयोग गर्नुपर्ने सुझाइएको छ। सन् 1991 देखि सगरमाथा आरोहणका क्रममा सर्जित फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिको तथ्याङ्क अनुसार यस वर्ष मात्रै 90,000 केजी भन्दा बढ़ी फोहोर जम्मा भएको छ। जसमध्ये आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। खुम्बु क्षेत्रमा काम गर्दै आएको अर्को संस्था सगरमाथा नेक्स्टका अनुसार पर्यटकीय सिजनमा व्यस्त दिनहरूमा दैनिक 790 किलो फोहोर संकलन हुने गर्छ। संस्थाले 200 टनसम्म फोहोर संकलन हुने दावी गरेको छ। वार्षिक 80,000 भन्दा बढ़ी पर्यटक तथा पर्वतारोही खुम्बु क्षेत्र पुग्ने गर्छन्। मानव शरीरको आफ्नै तापक्रमले सिधै हिउँ नपग्ने पनि आधार शिविरमा हुने मानिसहरूको ठूलो भीड़ उनीहरूले प्रयोग गर्ने इन्धन र गर्ने गतिविधिले भने पर्यावरणमा गम्भीर असर परिरहेको वैज्ञानिक आधारहरूले पुष्टि गरेका छन्। खुम्बु पासिङ नामो गाउँपालिकाले काठमाण्डु उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूका लागि एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको स्थान 16 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आगामी भदौ 2 गतेदेखि भदौ 5 गतेसम्म काठमाण्डुको चाबुले स्थित केटाउको अगाडि उक्त शिविर सञ्चालन हुने जनाइएको छ। 4 दिनसम्म चल्ने उक्त शिविर दैनिक बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन गरिने गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाका अनुसार आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा तेस्रो संशोधन नियममा ओली 2082 नियम 9 बनाउँछन्। 2083 असोज मसान्तसम्ममा जैविक पहिचान बायोमेट्रिक गरी नवीकरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई सहज बनाउन र नागरिकको घर प्रशासनिक सेवा पुर्याउने उद्देश्यका साथ खुम्बु पासुङ लामो गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाण्डु उपत्यकामा विभिन्न सिलसिलामा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गरी उक्त शिविर सञ्चालन गर्न लागि गाउँपालिकाका प्रशासन शाखा प्रमुख मञ्जुश्री शर्मा निरौलाले जानकारी दिनुभएको छ। शिविरबाट मुख्य रूपमा राष्ट्रिय परिचय पत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता दर्ता नवीकरणको सेवा प्रदान गरिने पनि गाउँपालिकाले जनाएको छ। विधवा तथा एकल महिला
दर्ता लागि भने पतिको मृत्यु दर्ता प्रमाण पत्र पुनः विवाह नगरेको सो घोषणा वा सिफारिश पत्र र सम्बन्ध विच्छेद भएको भए सो सम्बन्धी कागजात पेश गर्नुपर्ने गाउँपालिकाले स्पष्ट पारेको छ। त्यस्तै नयाँ नागरिकता वा नागरिकताको प्रतिलिपि सिफारिशका लागि सम्म दर्ता आमा बाबुको नागरिकता दुवैका प्रष्ट देखिने पासपोर्ट साइजको फोटो तथा विवाहित महिलाको हकमा विवाह दर्ता र माइती पक्षीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने पनि गाउँपालिकाले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उज्जयनमा खड्गराज पौडेलले पाकिस्तानको बुलेटप्रुफ हिमालमा हिम पहिरोमा परि ज्यान गुमाएका नेपाली आरोहीहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। मन्त्री पौडेलले बुधबार स्वदेश ल्याइएका आरोहीहरूको पार्थिव शरीरमा माल्यार्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्नुभएको हो। नेपाल पर्वतारोहण संघ एनएमए का सहमहासचिव राजेन्द्र लामाका अनुसार

0: मन्त्री पौडेलले आरभी किली पेम्बा शेर्पा किली ब्यालुक शेर्पा र निवास शेर्पाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। गत साउन 26 गते पाकिस्तानबाट नेपाल ल्याइसके मध्ये ल्याइएका मध्ये ब्यालुक शेर्पा र निवास शेर्पाको बुधबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिएको छ। सोही दुर्घटनामा ज्यान गुमाएका गोर्खाका पूर्वबहादुर गुरुङ एउटा कुशन 21 गते नै अन्त्येष्टि गरिसकिएको छ। पाकिस्तानको ब्लडपिटमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जानिम्सको अगस्त 26 बेलायतमा अन्त्येष्टि गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष 2082/83 206 मुद्दा दर्ता भएकोमा 84 मुद्दा फर्छोप भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष 2082/83 सम्पादित कार्यको समीक्षा तथा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति सुरक्षा अपराध अनुसन्धान तथा मुद्दा फर्छोपको अवस्थाबारे जानकारी दिएको हो। प्रहरीले 2082 साल साउनदेखि 2083 सम्म शान्त सुभित्र दर्ता तथा फर्छोप भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ। एक वर्षको अवधिमा कर्तव्य ज्यान मार्ने उद्योग सवारी ज्यान सवारी अंगभंग आत्महत्या दुस्साहन जबरजस्ती करने चोरी तथा डाका सम्बन्धी कसुर जबरजस्ती करने उद्योग हात हतियार तथा खर खर्चना बहुविवाहको मुद्दा सम्बोधन गरिएको छ। यस्तै गर्भ संरक्षण विरूद्धको कसुर लागु औषध अभद्र व्यवहार अपराधिक उपद्रो बैंकिङ कसुर पशु पक्षी सम्बन्धी कसुर जुवा तथा मानव बेचबिखन लगायतका 84 मुद्दा फर्छोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अन्तिममा खेल समाचार। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघले हिजो एक कार्यक्रम गरी कप्तान सन्दीप लामी छाने सहित 14 सदस्य टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह, अहिली सन्दीप जोरा, बसुर अहमद, ईशान पाण्डे, गुलशन झा, सुर ललित राजवंशी, करम केशु र हेमन्त धामी रहेका छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। हवस्त, बिहान 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। बिहान 10 बजी सुरु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुर्वाफ्याम सुन्दै रहनुहोला। नमस्कार।
1: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: वन जंगल को छेमा घर आंगन करने भोशियारी जोखिम टारने भारी पारी झाड़ी उठ।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809509094 र 9833868
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा समेत असन्तोष पाठकलाई परिचित नदिँदा र स्थितिबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: शिक्षा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुमु आँखा उपचार केन्द्र सञ्चालनमा छ। हाम्रा सेवाहरू दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
0: सोलुखुमु आँखा उपचार केन्द्र सोलुखुमु नगरपालिका वडा नम्बर 5 कमेरी सोलुखुमु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या?
3: धत बहन, तिमी पनि कस्तो समयमा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुमुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सुनु दुपकुण्ड नगरपालिका 5 सहयोगी।

अहिंसा भगवती फर्कियाउ बुद्ध सबको मनमा तपाई पापै छैनन् कोही शुद्ध सबलाई खुशी चाहियो अरे सबै बन्ने नेता पृथ्वीले जोडेको देश सताउँछ।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की तन माता
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउँ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना।
0: महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-07-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज बहिनीहरू सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? दादी भन त।
3: खै दिदी, के भन्नु र? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
2: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ
2: यौनसन्ने हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्ने हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्न गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
2: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराऊ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र चेकको त्रुटि सम्बन्धी सूचना।
5: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बालबालिकालाई लागु
6: न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्पुन नगरपालिका
7: 5
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.

0: प्रतिशत ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.

0: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0574-94-33, 94-55।
3: थोरै बचत धेरै कायदा, बिमा काटौं फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 0142-8888।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सही ठाकुरा प्रश्न विचार जानो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस संस्थापन उत्तरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झण्डै एक महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप। काठमाडौँका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इन्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। चियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै। नेपाली कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रमा छलफलका विभिन्न प्रस्ताव प्रस्तुत हुनेछन्। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँको सुकेधारामा शुरू भएको हो। भेलाको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देवा लगायतका नेताहरूले सम्बोधन गर्दै कांग्रेसलाई एकजुट बनाउने दावी गर्नुभएको छ। झण्डै पाँच महिनापछि स्वदेश फर्किएका देवालले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुनु बताउनुभयो। लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो। देवालले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोरियाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको भएको छ। पोषान्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा संघले राष्ट्रिय भेला आयोजना गरेको भए पनि थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृह कार्यवाहीलाई थाती राखिएको छ। संस्थापन उत्तर पक्षको भेला भोलिसम्म चल्नेछ। आज चारवटा प्रदेशको एक दुई ठाउँमा

चिया जस्ता प्रकोपको जोखिम हुन्छ। देशभर मनसुनी वायुको प्रभाव छ। दिउँसो पहाड़ी क्षेत्र सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका कई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै मध्य प्रदेश सहित कोशी बागमतीर गण्डकीको तराई भागका कई ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। भैराती कर्णाली लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा पानी परेको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत पनि आयात निर्यात पनि ठप्प छ। बाह्र विषय कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। बाह्र विषय कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। भोटेकोशी गाउँपालिका दुई कोदारी इको क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि नेपाल चीन दुई देश बीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सीमा नाकाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरूणीको राजमार्ग डाक्लान

0: उज्यालो रेडियोले टोरक्रा उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जन भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला। वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँ

नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछन्। चाँदहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने किर्तिपुरको राधा स्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ब्रान्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। त्यस्तै वसुन्धराको राधा स्वामी परिसरमा नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम ब्रान्डका तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्य परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र

भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्नो विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ।

25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुल्सीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल क्षेत्रमा नव

पहले भूकम्प गएको हो। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इण्डोनेसिया सरकारले सुनामीको चेतावनी सहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको ओएनजीसीले जनाएको छ। भूकम्पका कारण पूर्वी नुसा तेंगारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेंगारा प्रान्तमा सुनामीको जोखिम छ। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता दुबी युलियोभाका अनुसार र बीमा लगायतका क्षेत्रमा झण्डै एक मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। कम्पन लगत्तै नागरिक घर बाहिर निस्किएर सुरक्षित ठाउँ

आर्य श्रेष्ठ अभी प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुवाना मेमा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौड़ संघका अध्यक्ष जगतमोहन श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। विश्व एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ।

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको बचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क

0: भोपाल को एकमात्र डीजे सेवा जिस हो
1: खुशी को कनेक्शन समृद्धि को सीर
2: मेरी जोड़ को काक
1: स्वच्छ सुंदर रस्त प्रकृति
2: शांति र आनंद को अनुभूति
1: निर्भर टाड़ा
2: शहर नजीक
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बजी भित्रका खबरमा तपाईंलाई स्वागत छ। विद्युतीय गाड़ीको प्रयोग तीव्र रूपमा बढ़िरहेका बेला ब्याट्रीको दर्ता ट्रैकिंग संकलन र रिसाइक्लिङका लागि स्पष्ट प्रणाली बनाउनु पर्नेमा सरकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नयाँमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन

र ट्र्याक गर्ने सिस्टम बनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार नेपालमा ईभी चेसिस नम्बर र मोटर नम्बर मात्र दर्ता हुने भएकोले ब्याट्री पनि दर्ता गर्ने व्यवस्था लागू गर्नुपर्ने खाँचो रहेको छ। अटोमोबाइल व्यवसायी एवं नयाँ संस्थापक आकाश

जरूरी रहेको तर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। भारतको सेन्टर मोटर व्हीकल रूल्स टेक्निकल स्ट्याण्डिङ समिटका अध्यक्ष अध्यापक डाक्टर बलराज भनोटले नेपालमा विद्युतीय गाड़ीको प्रयोग बढ़दै गएकाले अहिलेदेखि ब्याट्री व्यवस्थापनको स्पष्ट नीति बनाउनुपर्ने भन्दै पुराना ब्याट्रीहरू संकलन तथा पुनः प्रयोग गरे कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। यसैबीच काठमाडौँको भिरकुटी मण्डलमा गएको मंगलबारदेखि चलिरहेको नयाँ नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइँचो लागेको छ। एक्सपो शुरू भएको चार दिनमै 1,08,000 भन्दा धेरैले अवलोकन गरेका आयोजक नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नयनाले जनाएको छ। आज र भोलि विदाको दिन अझ धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नयनाले पार्किङ तथा भीड़ व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्। जसमा विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। एक्सपोमा विद्युतीय गाड़ीको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ सुविधा लगायत बारे अवलोकनकर्ताहरूले धेरै जिज्ञासा राख्ने गरेका छन्। भोलिसम्म संचालन एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रीय गाड़ी निर्माता र आयातकर्ताहरूको सहभागिता छ।

0: गुड मर्निङ, नमस्ते, नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। र सर्वक मित्रको साथमा मावा समाचु रेडिका राई र सदा गोष्ठी आज पनि कार्यक्रम लोकीलाई लिएर चाहिँ तपाईँको रेडियो शेरमा उपस्थित भइ नै सकेका छौ। र आउन चाहनुहुन्छ भने कार्यक्रम लोकीमा रेडियो आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 9064 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। 9064 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता आज नहुनुहोला भन्न चाहे र महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ है, कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ, कार्यक्रममा सहभागिता जनाउनु भयो र लकी नम्बर प्राप्त गर्नुभयो भने पक्कै पनि महिनाको अन्तिममा लकी विजेता बन्ने सम्भावना चाहिँ धेरै मात्रामा हुन्छ। अनि महिनाको अन्तिममा चाहिँ लकी विजेता चाहिँ हामी घोषणा गर्ने गर्छौ। सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र विशेष त हामी कार्यक्रम लकी को नियन्त सबैजना साथीहरूलाई चाहिँ अवगतै छ होला। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ, यदि तपाईँले आजबाट मात्र कार्यक्रम लोकीलाई सुन्दैनुहुन्छ र कार्यक्रम सोलेफिङलाई आजबाट मात्र सुन्दै हुनुहुन्छ भने कार्यक्रम लोकीको नियमको बारेमा म तपाईँलाई अवगत गराउन चाहे हामीले चाहिँ अनिवार्य रूपमा दुईटा प्रश्न हामी राख्ने गर्छौ। अनि हामीले यदि दुईवटा प्रश्नकै तपाईँहरूले सही उत्तर दिनुभएको खण्डमा लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ। र लकी नम्बर प्राप्त गर्नुभए पश्चात चाहिँ हामी बनोस्रो अनि तेस्रो प्रश्न पनि राख्छौ। अनि तपाईँले लकी नम्बर प्राप्त गर्नुभयो भने चाहिँ लकी विजेता बन्न सक्नुहुनेछ। अनि अन्तिममा महिनाको अन्तिममा हामी लकी ड्र गर्नेछौँ है। अनि हामी लकी ड्र गरेपछि कसको नाम पर्छ त लकी ड्र मार्फत चाहिँ तपाईँ विजेता बन्न सक्नुहुनेछ र तपाईँले केही पुरस्कारहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। र सुन्नुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे 9064 50 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र हामीले चाहिँ विशेष गरिकन समसामयिक प्रश्नहरू भयो, भूगोल सम्बन्धी हामी प्रश्नहरू र इतिहास हामी सबै समेटेर हामी प्रश्न सोध्ने गर्छौ है। र आज विशेष शनिबार पनि रहेको छ र अहिलेको समयमा चाहिँ प्राय सबैजना साथीहरू चाहिँ है घरमै व्यस्त हुनुहुन्छ होला, कामतिर हुनुहुन्छ होला। अहिलेको समयमा खाना बनाउँदै खाना खाँदै गाउँघरमा हुनुहुन्छ भने काम धेरै हुन्छ, गाउँघरमा काम गर्दै कोदो गर्दै कोदो रोप्दै मकै भाँच्दै पनि हुनुहुन्छ होला है कतिपय गाउँ ठाउँमा। र जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भनेर चाहिँ यदि रेडियोलाई सुन्नुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र केही प्रश्नलाई निरन्तरता पनि दिन चाहन्छ है। र विशेष तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत चाहिँ तपाईँले हामीलाई फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। www.solefm.com सर्च गर्नुभयो भने पक्कै पनि सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एक साझा रेडियो सोलेफिमलाई सुन्न सक्नुहुनेछ। र आज भोलिको समयमा चाहिँ अलिकति रेडियोहरू चाहिँ कम कम मात्रामा हामी सुन्ने गर्छौ है, प्राय सबैजना साथीले चाहिँ अनलाइन मार्फत चाहिँ सुन्ने गर्छ। र अनलाइन मार्फत पनि सुन्नुभयो भने पनि एकदम खुसी लाग्छ किनकि तपाईँले सुनेर साथ दिनुहुन्छ हामीलाई, आफ्नो व्यक्तित्व बावजुद पनि हामीलाई कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, प्रयास गर्नुहुन्छ, एकदम खुसी लाग्छ। अझै पनि प्रयास गर्दै जानु होला, हामी प्रयास गरेपछि एक न एक दिन त हामी पक्कै पनि सफलता पाउने नै छ है। र यही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानु होला भन्न चाहे र कुनै पनि हाम्रो टेलिफोन लाइनमा समस्या पनि आउन सक्छ र समस्या आएको खण्डमा चाहिँ है तपाईँले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म पनि सुनेर साथ दिनुहोला चाहिँ भन्न चाहे। र प्रश्न राख्न चाहे प्रश्न यस्तो रहेको छ है, र प्रश्न यस्तो रहेको छ, लिच सबै कालमा आदिपुरूषलाई आदिपुरूष कसलाई भनिन्थ्यो यसको स्रोत रहेको छ सुपुष्प रहेको सही र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ कुमारीको पूजा गर्ने प्रचलन कसले चलाएका थिए यसको स्रोत रहेको छ गुण कामदेव रहेको साए र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न रहेको छ तिब्बतका शासकलाई हटाए आफ्नो शासक भई सिन्जा जुम्लामा राजधानी बनाउने खस सेना नायकको थिए यसको स्रोत रहेको छ नाक राज रहेको साई र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ चन्द्रमाले सतहमा उज्यालो भाग बढ्दै जाने क्रमलाई के भनिन्छ यसको उत्तर रहेको छ शुक्ल पक्ष भनिन्छ है र अवश्य पनि हामी कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने कार्यक्रममा फोन ट्राई गर्दै गर्नुहोला भन्न चाहे 97964570 को लाइनमा कल ट्राई गर्दै गर्नुहोला र अवश्य पनि हामी कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्राम जाने बेला हुन सकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
1: सोलुखुम्बु कानून क्याम्पसको एनएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षीय ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियम अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नोटिका प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841428445 र 9842847775 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलुदूतकुण्ड नगरपालिका उडानबर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
3: नसुने बहिनी सुनि दुखुन्द नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखुन्द नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभलाई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजमाथि सम्बन्धित पैसा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पेशा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-07-91-97-65-97-104
6: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु
7: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख शर्मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुदै एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रको साथमा म छु है तपाईँहरूकी ब्याफ्नी दिदी वेदिका राई छु र केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु र आज हाम्रो थोरै टेलिफोन लाइनमा समस्या भइरहेको छ। समस्या भएको खण्डमा चाहिँ तपाईँले अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे है र तपाईँले सुन्नु भयो भने मात्र धेरै कुराहरू सिक्न पनि मौकाहरू प्राप्त गर्न सक्नुहुनेछ, सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुन्छ है। र केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कपीमा टिप्पणी गर्दै पनि जानुहोला भन्न चाहन्छु। प्रश्न यस्तो भएको छ, संसारको सबभन्दा ठूलो ताल क्याप्सेन तालको क्षेत्रफल कति रहेको छ? संसारको सबभन्दा ठूलो ताल क्याप्सेन तालको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ, यसको सही उत्तर रहेको छ 143,244 वर्ग किलोमिटर रहेको छ। र अर्को प्रश्न यस्तो रहेको छ, क्याप्सेन ताल कहाँ पर्दछ? यसको सही उत्तर रहेको छ इरान र रूसको बीचमा चाहिँ क्याप्सेन ताल पर्दछ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, नेपालको काली गण्डकी

0: नामले सिनेमा महादेश कुम्भो कंगारूको महादेश बनेर उपनामले सिनेमा महादेश कुम्भो यसको संयुक्त रहेको छ। अस्ट्रेलिया महादेश रहेको साइट र अर्को प्रश्नलाई गुण्डता दिन चाहे प्रश्न यस्तो रहेको छ। अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भूभाग आइरथ हाल समुद्र सतहबाट कति मिटर तल रहेको छ? यसको संयुक्त रहेको छ 16 मिटर रहेको साइट र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु। प्रश्न यस्तो रहेको चन्द्र ग्रहण कुन समयमा मात्र लाग्ने गर्दछ? यसको सही उत्तर रहेको छ चन्द्र ग्रहण भनेपछि पूर्णिमाको रातमा चाहिँ चन्द्र ग्रहण लाग्ने गर्दछ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ पहिलो परीक्षा नियन्त्रक को हुन्? नेपालको पहिलो परीक्षा नियन्त्रक को हुन्? यसको सही उत्तर रहेको छ नन्दराम उप्रेती रहेको छ है त। र अर्को प्रश्न रहेको छ नेपालमा सर्वप्रथम एसएलसी परीक्षा बोर्डको गठन कहिले भएको हो? नेपालमा सर्वप्रथम एसएलसी परीक्षा बोर्डको गठन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1990 कार्तिक 17 गते रहेको छ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ कहिलेदेखि दरबार स्कूल सर्वसाधारणका लागि खुल्ला भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1942 जुन चाहिँ वीर शमशेरको पालादेखि चाहिँ यसको शुरूआत भए सर्वसाधारणका लागि चाहिँ यसको खुल्ला गरेको है र दरबार हाई स्कूल कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ संस्कृति शिक्षाका प्रथम डाइरेक्टर को हुनुहुन्छ? संस्कृति शिक्षाका प्रथम डाइरेक्टर को हुनुहुन्छ? यसको प्रथम डाइरेक्टर चाहिँ को हुनुहुन्छ भने यसको सही उत्तर रहेको छ हेमराज पाण्डे रहेको छ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ तपाईँको लागि टिकटकको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2016 सेप्टेम्बर 20 चाहिँ टिकटकको स्थापना भएको हो जुन टिकटकको संस्थापक चाहिँ हिमिङ झाङ र बाइट डान्स रहनु भएको छ भने यसको मुख्यालय चाहिँ कल्भर सिटी क्यालिफोर्निया रहेको छ। हाल यसको कार्यकारी प्रमुख चाहिँ सिमिन झाजोङ झाङ रहेको छ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे फ्री फ्रायरको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2017 डिसेम्बर 4 है। जुन यसको संस्थापक हुनुहुन्छ फोरेस्ट एली हुनुहुन्छ भने यसको मुख्यालय चाहिँ कहाँ रहेको छ भने सिङ्गापुर। हाल कार्यकारी प्रमुख चाहिँ फोरेस्ट एली नै हुनुहुन्छ है। प्राय फ्री फायर टिकटक चाहिँ प्राय सबैजनाले हेर्नुहुन्छ खेल्नु पनि हुन्छ होला। एकदम धेरै महत्वपूर्ण प्रश्नहरू पनि रहेको छ लोक सेवातिर एकदम धेरै दोहोऱ्याएर प्रश्न आइरहेको हुन्छ है। त्यसैले सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र प्रश्न राख्न चाहे प्रश्न यस्तो रहेको छ प्रसिद्ध नेवारी उपन्यास गंकीका लेखक को हुन् यसको सही उत्तर रहेको छ भोसवा सायमी रहेको छ है त। र कार्यक्रममा कल जाय गर्दै गर्नुहोला भन्न चाहे आज हाम्रो टेलिफोनमा थोरै समस्या भइरहेको छ। समस्या आएको खण्डमा चाहिँ अन्तिम समयसम्म पनि सुनेर साथ दिनुहोला र कल जाय गर्न चाहिँ नभुल्नुहोला भन्न चाहे कुनै बेला कल फेकी लाग्न पनि सक्छ है। र कल लागेको खण्डमा चाहिँ तपाईँसँग यहीँ कुरा गर्न पनि पाउँछ है। अब चाहिँ हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जानेछ। विश्राम पश्चात फेरि पनि केही प्रश्नलाई लिएर आउनेछु। तपाईँले कपीमा नोट गर्न चाहिँ नभुल्नुहोला। अहिलेलाई छोटो विश्राम।
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
2: पोषणयुक्त खानेकुरा जीवनका रङ्गहरू पूरा मनमा ताजगी तन्मयता
1: स्वास्थ्य जीवन जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमा

दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगे उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ। जिल्ला स्वास्थ्य कार्यालय

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुन दुखुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु धुपकुण्ड नगरपालिका पाँच सैलिरी सुनखुम्बु नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हेर्ने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त कोटेश्वर लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
2: खै दिदी के हुनु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
0: बारिशमा लज सृजना गरी धुवेचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
4: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल मंसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जहाँबाट चर्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, त्यहीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
3: धर्म, रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
4: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्डु नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।
5: लक्की

0: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 97 49 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र केही प्रश्नलाई निरन्तरता दिन चाहे र कुनै बेला टेलिफोन लाइनमा समस्या हुन सक्छ, टेलिफोन लाइन नलाग्न सक्छ, नलागेको खण्डमा चाहिँ तपाईँले चाहिँ है अन्तिम समयसम्म सुनेर साथ दिनुहोला र अन्तिम समयसम्म सुनेर साथ दिनुभयो भने धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ है त। र केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। आधुनिक आँसु कवि भनेर कसलाई मानिन्छ? आधुनिक आँसु कवि भनेर कसलाई मानिन्छ? यसको सही उत्तर रहेको छ रमेश खकुरेल रहेको छ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसको रहेको छ सार्को पूर्णरूप के हो? यसको सही उत्तर रहेको छ दक्षिण एसियाली सहयोग संगठन रहेको छ है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे सार्क बडा पत्रमा कति धारा रहेका हुन्छन्? यसको सही उत्तर रहेको छ 10 रहेको छ है, 10 धारा रहेका छन्। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ कोशी सम्झौता कहिले भएको थियो? यसको सही उत्तर रहेको छ 1994 अप्रेल 25 रहेको छ है, सन 1994 अप्रेल 25 रहेको छ। यो अर्को प्रश्नलाई निरन्तरता दिन चाहिँ प्रश्न यस्तो रहेको छ डब्ल्यूटीओ को संस्थापक सदस्य राष्ट्रहरू कति रहेका छन्? यसको उत्तर रहेको छ 124 वटा रहेको छ है। र अवश्य पनि हामी कार्यक्रम लोकीबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौ है। र अवश्य आज चाहिँ हाम्रो अलिकति टेलिफोन लाइनमा समस्या आएको कारणले गर्दाखेरि साथीहरूको टेलिफोन लाइन लिन सकिनौ। तपाईँहरू चाहिँ हामी सेवा प्रार्थीसम्म आउने दिनमा पक्कै पनि तपाईँसँग हामी टेलिफोन लाइन लिने नै छौ अनि तपाईँसँग प्रश्न उत्तरको खेल खेल हामी अगाडि बस्नेछौ है त। र आज सम्पूर्ण साथीले आफ्नो व्यस्तको बावजुद पनि हामीलाई अन्तिम समयसम्म नसुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो, या सबैजनालाई विशेष गरिकन आभार प्रकट गर्न पनि चाहे। र सम्पूर्ण साथीलाई विशेष गरिकन आभार प्रकट गर्दै सम्पूर्ण सुन्ने श्रोताहरूलाई पनि विशेष गरिकन आभार प्रकट गर्न चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्धुको ठेकावा सबैको रेडी सेट अनि मोबाइल सेलसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सर्की लम्बु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता वेदिकालाई पनि विदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: ए दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863686418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
4: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमकालीन एकाई ओखलढुङ्गा, कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
4: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नुपर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
4: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लट्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
2: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुणहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

हमारे पूर्वी नेपाल के पहलो सामुदायिक रेडियो सुलू एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग www.suluefm.com संसार भर के साथ प्रसारण भईर बिहान 10 बजे सुलू हालचाल लिएर आईपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका निवर्तमान सभापति स्वरबहादुर देउवा पक्षधरको राष्ट्र भेला हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। भेलाको उद्घाटन समारोहमा देउवा लगायतका नेताहरूले कंग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। करिब 5 महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कंग्रेस एकताबद्ध हुने बताउनुभयो। लामो इतिहास भएको कंग्रेसभित्र चरम विवाद विशेष महाधिवेशनबाट विधि विधान मचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वास रहेको बताउनु भएको छ। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नुभएको छ। देउवाले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि वृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कंग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको छ। आज 4 प्रदेशका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग त्यस्तै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गए ग्रहण बाढ़ी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अगाडि बढ़ाइएको उहाँले जानकारी दिनुभएको छ। अब देश बाहिरका समाचार। इण्डोनेशियामा 7.7 म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार आज बिहान 5 बजे भन्दा केही अघि मुसा टेनगाराको फ्लोरे क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इण्डोनेशिया सरकारले सुनामीको चेतावनी समेत नागरिकहरूलाई दिएको र सुरक्षित ठाउँमा सर निर्देशन दिएको बीबीसीले जनाएको छ। अन्तिममा खेल समाचार। नेपाल भलिबल लिग अनि भेला आउँदो भदौ 19 देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लिग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुउद्देश्य कबड हलमा सञ्चालन हुने जनाइएको छ। लिगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा solwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सकियो। अपराह्न 4 बजेको सोलो हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो आसाम सुन्दै रहनुहोला। नमस्कार।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि झुला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा चक्कल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सोलो खुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी सोलो खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851001056 9841285445 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलेरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश।
5: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
6: पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा, मनमा ताजगी तन्मयता।
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउँ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
5: जिल्ला स्वास्थ्य कार्यालय

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-65-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका।

0: आफू भोग्ने विषयमा मलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन
1: के भएछ त
0: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त
1: कतै लागौसो त
0: भाइ के भएको तिमीलाई निधाती भन त
2: खोइ दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
3: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर हिंसाबाट बचाउ र बचाउ यौन हिंसा सामाजिक अपराध हो बाल बालिका यौन

0: जनता को दुखी नहुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय, उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: देश के विदेश में हो हम लोग वही दौरा जाए।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। घुमस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। और फिर रुजुकर को रोकौन सवारी साधन को नंबर एक गणे सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न, बैंक भ्रमण गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ।
2: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्डचेक सोनी एफएम स्टुडियो टाइम
2: रैपिड एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दूध को नगरपालिका 5 सोलू खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुन्नु भएको छ सुनु एफएम सुनु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूलसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलु मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
1: होइन एकान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेन केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी काठमाडौँ।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768,
1: अङ्कमान 98-52-55-768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व दिन, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: बालबालिकालाई लागू औषध दुरूपयोग घटाउन चाहौं। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेशद्वारा जनहितमा सारी सन्देश।

0: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र तेजस रोकिने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
4: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, शहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: सड़क प्रयोग गर्दा ध्यान दिउ
3: सड़क सीमा अतिक्रमण नगरौं
2: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं
3: सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ
2: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं
3: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं
3: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं
2: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं
3: सड़कको तत्काल मर्मतमार गर्ने गरौं
2: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: ए बाबु अदेहरु सस्टस बानेर जाऊ
1: आ पर्दैन आमा त्यै पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अदेहरुमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार

0: प्रोलो एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: संचय सोलो एफएम स्टूडियो टाइम
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर तथा ज्वालामय ऑफसेट प्रेस सोलो दूध कुंड नगर पालिका 5 सोलो खुम्बू.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यो व्यवस्था गरेको हो. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 को दफा 65 को उपदफा 4 ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ. संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ. यस्तो कर्जाका लागि शहीद परिवार वा घाइते 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ. कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ. नवयुवा आन्दोलनको शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पत्नी पति छोरा छोरी बाबु वा आमालाई जनाउने उल्लेख छ. यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ. सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सि भदौ 1 गतेदेखि कार्यालय नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ. यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो. मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ. बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ. प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मको लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो. प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ. त्यसैगरी उद्योग वाणिज्य पर्यटन श्रम तथा यातायात मन्त्रालय अन्तर्गत जीवलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ. स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी भूमिकाईलाई युवा तथा खेलकुद क्षेत्र डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ. कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो. यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने पनि उहाँले बताउनु भएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चन्द्रयान मिशनमा टर्किएको तयारी तीव्र अर्को वर्षको शुरूआत नै प्रक्षेपण गर्ने घोषणा लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला.
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिनपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एपिन्जेल। हामीले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियत पूर्ण कर्जाको व्यवस्था पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आय निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट बिहान 10 बजेदेखि ग्यास सिलिण्डरको बिक्री वितरण गरिरहेको छ। ती क्षेत्रमा उपभोक्ताहरूको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण भइरहेको छ। यस्तै चावलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध छन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबार र ओम ब्रान्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एसपी, एभरेस्ट, सुगम, भानु र ओम ब्रान्डको तथा बगरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डको ग्यास सिलिण्डरहरू उपलब्ध भइरहेको निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर आज बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने हुन्छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगीले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। अब विदेशका खबर। भारतले आज आफ्नो असीम स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड़ नागरिकलाई गरीबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पुरालाई इतिहास पनि जोड़िएको छ, जसले भारत र पाकिस्तानलाई 2 स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। टर्कीले अर्को वर्ष अर्थात सन् 2027 को शुरूआतमै चन्द्रयान प्रक्षेपण गर्ने गरी तयारी तीव्र पारेको छ। आफ्नै स्वदेशी हाइब्रिड इन्जिन प्रविधि जडान गरिएको चन्द्रयान प्रक्षेपण गर्ने योजना त्यहाँका प्रविधि मन्त्रीले हालै सार्वजनिक गर्नुभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। टर्कीले आफ्नो पहिलो चन्द्रयान प्रक्षेपणको योजना सार्वजनिक गरेको हो। मन्त्री मेहमेट फतिह कासिरले यो मिशनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ। हामी छिट्टै अन्तरिक्ष यान मार्फत चन्द्रमामा पुग्दैछौ, मन्त्री कास्कीले भन्नुभएको छ। यसका साथै टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र स्पेस पोर्ट निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्य रेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त क्षेत्र मानिन्छ। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने घोषणा गरेको छ। न्यूजील्याण्ड फुटबलले फिफाको फिफा फरवर्ड इन्टरप्राइज स्कीम अर्थात एफएफई योजनाको विकास प्रक्रियामाथि स्वतन्त्र समीक्षा हुनुपर्ने माग समेत गरेको छ। फिफाभित्र भएका केही निर्णय र गतिविधिले विश्वासमा कमी ल्याउनुका साथै अन्तर्राष्ट्रिय फुटबल विभाजन बढ़ाएको न्यूजील्याण्ड फुटबल संघले जनाएको छ। न्यूजील्याण्ड फुटबलका प्रमुख कार्यकारी एण्ड्रयू प्राग्नेलले आफूले आन्तरिक रूपमा मात्रै गरिने औपचारिक समीक्षाभन्दा स्वतन्त्र समीक्षा चाहेको बताउनु भएको छ। इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकारको 20% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेपछि विवादित हुनुभएको छ। त्यसपछि फिफाले यो प्रस्तावलाई भने फिर्ता लिएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहुलियत पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियत पूर्ण कर्जाको व्यवस्था पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने बागमतीमा मन्त्रालय गाभिएपछि प्रवेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक भारतले आज असीम स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन र फिफा अध्यक्ष इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्नु प्रशस्त पानी

0: हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: साथी हेर नै क्या खतरा समाचार आइसक्यो। अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइस रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले पनि देखिहाल्छ नि।
2: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: मरेगी
1: हेर त रगत रगत भो चाम त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: जाडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
2: यता नआउ भरि तलै बस छाछुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ यहाँ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: नमस्कार सेन्चुरीका दिदी।
1: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
0: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
0: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौ न। शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा

0: प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: विश्वामा सुन्न सुन्न,
1: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र? होइन मलाई त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा आउँदैछ? के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्ती गएका त हौ नि सर।
6: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
5: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
6: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
6: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदत कुण्डी नगरपालिका 5 सल्लेरी सुलखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू। प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, पाल्छा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203899, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
9: ल, अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
10: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
9: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
10: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
9: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
10: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सलेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: मानव दोष देखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मौलिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक पेपरद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन्?

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिवसको 1 बजे
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गु नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामा के हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वासपन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: ए बाबु, हतियार टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
7: ए चाम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
9: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ न अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
11: साथी हेर न के खतरा समाचार आइसक्यो ट्रेन अब चाहिँ के हुनु
12: खोजाइ के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नातिन यसो त जसले पनि लेखिहाल्छ नि
11: अरे मिथ्या भ्रामक पाउँछ के हुनुको चाहिँ
12: तिमीलाई थाहा थिएन
11: थाहा थिएन
12: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
11: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
12: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
13: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर

0: जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
1: मरे नि के हो?
4: हेर त रगतै रगत भयो. चाहिँ म त त्यस्तो हेर्न नि सक्दिनँ.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको. एम्बुलेन्स आयो. एम्बुलेन्स हेलो लगिहालौ लगिहालौ.
4: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही नै ठेगान छैन.
1: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि. केही हुँदैन थियो नि. हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो. बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
1: डाँडा पखालाले धेरै दुःख दियो. तिन दिन भइसक्यो निको भयो नि डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब.
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब.
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भनी जसै गर्छु.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
2: यता नआउ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: नमस्कार सेन सेविका दीदी।
1: नमस्कार नमस्कार। बुझ्नुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन।
1: बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
0: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
0: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
3: दिनु भएन, औषधि हालेको।
2: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्नु?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ है किरा नि?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मृतालका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि मलाई तन्ने भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँच्छ।

0: अस्वामा सुन सुन हाम्रो मामाले भन्नुभएको ऊ त पहिलो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
1: सोता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
2: के होइन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष सर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्ती गएको त हौ सर
6: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
7: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: न्यूज चार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुम्बी नगरपालिका 5 चलेडी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्चुनी तालसा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सुनेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
8: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
9: अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठक्का फुत्किए।
1: ए के भो दौडिदिन पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने, त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: नो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो हो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला काबा हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। सरकार विज्ञापन
5: और प्रिंट मुजुकर को रकम भर सवारी साधन को नंबर एक गणेश संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
6: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, झुङ्गी, बुलाकी, मालवाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलुखुम्बु नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: বালবালিকালে লাগু ঔষধ দিনকৈ পাওঁ। লাগু ঔষধ সামাজিক অপরাধ হো, কোহি কসৈলে প্রয়োগ নগরং। বালবালিকালাই লাগু ঔষধ প্রয়োগবাট টাড়া রাখৌ। বালবালিকাকো সঙ্গতমা ধ্যান দিউ। লাগু ঔষধবাট হুনে হানি র কানুনী পরিণামকো বারেমা জানকারী দিউ। বালবালিকাসঙ্গ নিয়মিত সংবাদ গর্নে গরৌ। বালবালিকালাই ঘরমা মায়া র সময় দিনে গরৌ। বিদ্যালয়মা জীবন উপযোগী শিক্ষা দিনে গরৌ। বালবালিকাকো সকারাত্মক গতিবিধিলাই প্রোৎসাহন গরৌ।
1: আন্তরিক মামিলা তথা কানুন মন্ত্রালয় কুচি প্রদীপ দ্বারা জনহিতমা সারি সন্দেশ।
2: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
3: तीन दिन देखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
0: सवारी साधनको इन्जिन र त्यसको सुरक्षा सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोटाई गर्न ट्याङ्क बनाउन उखेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
3: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन हो
7: के भयो के को हल्ला खल्ला हो यो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
9: हो त है हामीले त ध्यानै नदिएको
8: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहंशाह

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र म त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-69-96 र 98-61-23-14-72। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: सोलु एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: साउंड चेक सोलु एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकु नगरपालिका 5 सोलु खुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: अन्त लागि 43 बुँदे अवधारणा पेश वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% वृद्धि कर्जा लगानी नबढ्दा 13 खर्ब रुपियाँ भन्दा बढी रकम थन्कियो इन्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो खोजी तथा उद्धार चल्दै सुनामीको समेत चेतावनीको सूचना भने हट्यो र हेजलउड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने नेपाल खबरमा अब पूरा खबर नुवाकोटको थाना भैजाङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ अरू 3 जना घाइते भएका छन् शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भैजाङको टोखा सहरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 बजेर अचानक गुड्दा बसभन्दा अगाडि रोकिरहेको भ्यानलाई ठक्कर दिएको हो त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकुबाल हवारीले जानकारी दिनुभयो दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन् ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 कि 54 वर्ष कि कृष्णमाया प्रजापति डंगुल रामेछापको खाँडादेवी गाउँपालिका 2 कि 65 वर्षीय उदयमाया खटेर रहेका छन् यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षकी सुजाता पोखरेल बनेपा नगरपालिका 10 कि 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षकी ज्ञानु श्रेष्ठ घाइते भएका छन् रोल्पामा पहिरोमा परेर 2 दिनमै 15 जनाले ज्यान गुमाएका छन् भने 2 जना बेपत्ता भएका छन् यस्तै अरू 2 जना गम्भीर घाइते भएका छन् मुसलधारे वर्षाका कारण पूर्वी रोल्पाका थवाङ र सुनसहरी गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको हो गएको बुधबार थवाङ गाउँपालिका 5 कोटल 12 मा बस्तीले बगाउँदै 11 जनाको ज्यान गयो यस्तै सुनसहरी गाउँपालिका 2 को फलबाङ र गिठेमा गएको पहिरोले थप 4 जनाको ज्यान लिएको छ दुवै पालिकामा गरी अझै 2 जना बेपत्ता रहेका छन् र उनीहरूको खोजी भइरहेको छ घाइते 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ यसैबीच नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता भएका छन् गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो वर्ष गएको वैशाख 1 गतेदेखि आज बिहानसम्मको अवधिमा देशभर कुल 4,659 विपद घटना भएका छन् यी घटनाहरूमा परि 229 जनाले ज्यान गुमाएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन् यस्तै 1,463 जना घाइते भएका छन् नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ बन्द सत्रमा पार्टीको आउँदो राजनैतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ यस्तै नेपाली कांग्रेसको विधान संशोधनका लागि 43 मुद्दामा सुझाव प्रस्तुत गर्नुभएको छ यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धी प्रतिवेदन पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धी प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एमपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ पेश गरेका यी प्रतिवेदनहरूमाथि सातै प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन् विशेष महाधिवेशनको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ कार्यक्रमको तालिका अनुसार आज दिनभर विषयगत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव दिने क्रम जारी रहनेछ प्राप्त सुझावहरूलाई समेटेर भोलि भेलाको अन्तिम दिन काठमाडौँ घोषणा पत्र जारी गर्दै समापन गर्ने तयारी आयोजकले गरेको छ लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69.78 अर्ब रूपियाँ नाफा कमाएका छन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52.88 अर्ब रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंक मध्ये 19 नाफामा रहँदा प्रभु बैंक भने 24 करोड़ रूपियाँले नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नवील बैंकले 7.90 अर्ब रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मान्ने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1.92 अर्ब रूपियाँ मात्र पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र ढिल किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 खर्ब रूपियाँ भन्दा बढ़ी रकम लगानी हुन नसकि थन्किएको छ। यस अवधिमा बैंकहरूको औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ। यलो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
8: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0754-93-33 4-93-55
11: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
12: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-72-540-89। थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रंगसनापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। पछिल्लो सूचना अनुसार नेपालसहित हाइटी, सिरिया, येमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथियोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ। 2072 सालको विनाशकारी भूकम्प महिनापछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीले अमेरिकामा कानून रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका र अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्। विदेश खबर। इण्डोनेशियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौ परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेशियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेन्स टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2,000 मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकोले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ। खेल खबर। जोस हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँगको पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षका बलरले यो उपाधि हासिल गरेका हुन्। हेजलवुड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै टेस्ट 300 क्लबमा सामेल भएका छन्। यी चार खेलाड़ी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासमै एकमात्र टोलीका सदस्य हुन्। टेस्ट क्रिकेटमा 300 विकेट लिने 9 जना अस्ट्रेलियाली बलर मध्ये ग्लेन म्याकग्रा, कमिन्स र डेनिस लेलले मात्र हेजलवुडको 24.02 औसतभन्दा राम्रो औसतमा यो उपलब्धि हासिल गरेका छन्। यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकेर अस्ट्रेलियाले दोस्रो पारीमा 4 विकेट गुमाएर 161 रन बनाएको छ। अस्ट्रेलिया अझै 67 रनले पछि छ। पहिलो पारीमा बंगलादेशले 426 र अस्ट्रेलियाले 198 रन बनाएका थिए। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस डुबेर बिहानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते भएको। वैशाखदेखि मौसमी विपदका घटनामा ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 बुझी अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% बढ़्यो। कर्जा लगानी नबढ़्दा 13 खर्ब रूपियाँभन्दा धेरै रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको चेतावनीको सूचना भने हट्यो। र हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने।
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू: रु 2 करोडसम्मको कर्जा सुविधा,
13: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
13: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
14: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
16: सुरक्षित भविष्य आफैले रोज। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
17: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन त्याउँछ। चोरी देखिमा कानून कारवाहीको निर्देश। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
16: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
17: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुमरू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाइ सोलुखुम्बु 038-520-406 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: कान्छ ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्यो?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
4: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा संचालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98550179
5: र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
0: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98520557 अङ्कमा 98520557 68।

Thank you.

I'm not going to be able to do that.

0: आर्थिक वर्ष 2084-85 का प्रदेशवाद संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आह्वान संबंध में कोशी प्रदेश योजना आयोग को सूचना
1: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन हुने आयोजना कार्यक्रम को संबंध में एक आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: नमस्कार सेन्चुरीका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको
3: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउं, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मानव दोष लिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सरकारले नवयुवा आन्दोलनका सहित परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम संचालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 दफा 4 दिएको अधिकार यो गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका सहित परिवार तथा घाइते लक्षी स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि सहित परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा वहाँका समक्ष नरेन्द्र मोदी भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध, नयाँ दुई देश बीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको नेपाल र भारत बीचको गहिरो ऐतिहासिक सम्बन्ध, नागरिक बीचको निकट सम्बन्ध र सहकार्य आउँदा वर्षहरूमा अझ बलियो हुँदै जाओस् प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुले 21 चुनावपछि पहिलो पटक झापा पुग्नु भएको छ। इलामको कार्यक्रममा सहभागी हुन झापा स्थित चन्द्रगढ़ी विमानस्थलमा अवतरण गरी स्थल मार्ग मार्फत उहाँ इलाम प्रस्थान गर्नुभएको हो। उहाँ आज इलामै बस्ने र भोलि बेलुका मोड़मा नेकपा एमाले झापाले आयोजना गरेको मिशन पार्थी जागरण अभियानको उद्घाटन समेत गर्ने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो। अब देश बाहिरका समाचार। भारतले आज 80 स्वतन्त्रता दिवस मनाइरहेको छ। दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य सहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। जोस हेज लौड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका नव बलर बनेका छन्। घरेलु मैदान चार्दिनमा बंगलादेशको पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षीय बलरले उपलब्धि हासिल गरेका हुन। हेज लौड साफना सहकर्मीहरू नाथन लियोनर फ्लाट कमिन्स र मेचल स्कर्सन टेस्ट इन्से क्लबमा सामेल भएका छन्। यी चारजना खेलाड़ी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासकै एकमात्र टोली सदस्य हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोलु एफएम newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दर फ्यान सुन्दर रन होला। नमस्कार।

0: सूचना सूचना सूचना
1: पोर्ट देखिए
0: यदि तपाईको बस्नामा समस्या पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमान 9852055768।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
4: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
4: यो त लागौ सत कलकत्तामा देखिने जस्तो लक्षण छ त।
3: कतै लागौ सत
4: भाइ, के भएको तिमीलाई? घाँटी भन त।
5: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सत्तै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
3: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
0: भारिस्ता लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुमुखु र सुनु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
7: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा, मनमा ताजगी तन्मयता।
6: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तुरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: हाम्रो के दोष सर पक्रिनु भएको सर?
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
4: हामी त जन्ती गएका त आउनु सर।
3: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
3: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
4: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनुहोस् सर।
3: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ, चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
5: वन जंगल को छेउमा घर आँगन पर

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छु। सुन्दै रहनुहोस् यो समयमा फुलबी नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुने रख्नु भएको छ। विशिष्ट राजीव मित्रको साथमा म वासमसु रेविका राई र पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो बसे तपाईँले कार्यक्रम गीत गीतलाई सुन्न सक्नुहुनेछ। हामी सदा जस्तै हामी 4:15 हामी 4:51 हामी मिठा मिठा गीत सुन्दै सुनाउँदै मनोरञ्जन लिँदै हामी अगाडि बढ्नेछौ। तपाईँले आउन सक्नुहुनेछ 9250 5570 को लाइनमा कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे र विशिष्ट आज पनि हामीले पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइसकेका छौ। हामीले पाँच विधाका गीतका क्लिप्सहरू राख्ने गर्छौ र आफूले मनपर्ने गीतको क्लिप्स रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू

भर्खरै मात्रमा हामीले गीतका क्लिप्सहरू सुनिसकेका छौ। आउन सक्नुहुनेछ 949 … 5574 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र कुनै बेला टेलिफोन लाइनमा समस्या हुन सक्छ है, कुनै बेला टेलिफोन लाइन नलाग्न सक्छ, नलागेको खण्डमा चाहिँ अन्तिम समयसम्म कार्यक्रमलाई सुनेर साथ दिनुहोला भन्न चाहे। र विशेष तपाईँले हामीलाई फेसबुक मार्फत पनि सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ भने हामीलाई फ्रिक्वेन्सी मार्फत पनि 101.2 MHz पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। र अहिलेको समयमा आज शनिबार पनि रहेको छ है, र शनिबारको दिनमा चाहिँ कतिजना साथीहरू चाहिँ घरतिरै काममा सरसफाईतिर बिजी व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ आज घुमघाम पनि गर्नु भएको होला, र कतिजना साथीहरू चाहिँ कोदो रोप्दै कोदो गर्दै मकै बाँच्दै घाँस काट्दै गोठालो गर्दै हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि हामीलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। सबैभन्दा पहिले चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भन्न चाहे। हिज अबुसी पनि हामी गीतर पनि जानेछौ है, एकदम मिठो गीत रहेको छ, घुम्तीमा रेल भन्ने गीतको बोल रहेको छ है, एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नुभएको छ नवराज कलोनी र अस्मिता अधिकारीका आवाजमा। सुझेको मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि सुरु विश्राम जानेछ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महसुल हुन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ।

कार्यक्रम विधिको पहिलो ऐन श्रोताहरुलाई पनि पार गरेर भने तपाईको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौँ। नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखी नेटवर्क 102.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिरहनु भएको छ र आज चाहिँ हाम्रो थोरै टेलिफोनमा समस्या भएको कारणले गर्दाखेरि तपाईँको टेलिफोन लाइन चाहिँ हामीले लिन सकिरहेको छैन है। र ट्राई कार्यक्रममा कल ट्राई चाहिँ गर्दै गर्नुहोला भनेर चाहिँ र कार्यक्रममा कल नलागेको खण्डमा चाहिँ अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भनेर चाहिँ हामीले एकदम मिठा मिठा गीतहरू चाहिँ लिएर उपस्थित भएका छौँ है। आज चाहिँ अब होइन तपाईँले रोज नपाएको खण्डमा चाहिँ हामीले एकदम मिठो मिठो गीतहरू सुनाउनेछौँ, सुनेर पक्कै पनि मनोरञ्जन त लिनुहोला भन्नु चाहे सम्पूर्ण साथीले। र कार्यक्रम गीत हामी सुनाएको जस्तै हामी यही समयलाई लिएर उपस्थित हामी 4:15 हामी तपाईँहरूसँग हामी 4:52 हामी रहने नै छौँ। मिठा मिठा कुराकानी गर्दै हाल खबरहरू सुन्दै है मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्ने नै छौँ है। त्यहाँ चाहिँ हामी साथीहरूको फोन लाइन चाहिँ लिन सकिरहेको छैनौँ, त्यसमा चाहिँ म प्रार्थी पनि भन्न चाहे र बुझी पनि हामी ढिला नगरिकन हामी गीततर्फ पनि जानेछौँ है, किनकि साथीहरू एकदम गीत सुन्नलाई आतुर हुनुहुन्छ होला। अब हामी गीततर्फ पनि जानेछौँ भन्दै सुटेको भन्ने गीतको बोल रहेको छ, एकदम पुरानो गीत रहेको छ, मिठो गीत रहेको छ है, जसमा आवाज गर्नुभएको छ सजा मैनालीका आवाजमा। सजा एकदम मिठो गीत भएको छ, नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत सुनेर सम्पूर्ण साथीले मनोरञ्जन लिनुहोला भनेर चाहिँ एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौं।

मी छोगी तामी सुन्दे कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछन्। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुने सुख सुन्दै गर्नुहोला।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि।

0: एक कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पुर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335527711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक इकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा।

कार्यक्रम विविधको दोस्रो अनि अन्तिम मिश्रण लाइव पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फिल्म 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। र आजजी तपाईँहरूको फोन लिन हामी सकिरहेको छैनौँ, अलिकति हाम्रो टेलिफोन लाइनमा समस्या भएको कारणले गर्दाखेरि तपाईँहरूको फोन लाइन लिन सकिरहेको छैनौँ। वर्षको टाइम रहेको छ, वर्षको समय रहेको छ, कुनै बेला नेटवर्कले साथ दिइरहेको हुँदैन है। त्यही भएको कारणले गर्दाखेरि कुनै बेला समस्या आउँछ, समस्या आएको खण्डमा चाहिँ है तपाईँले अन्तिम समयसम्म कार्यक्रममा चाहिँ सुनेर पनि साथ दिनुहोला भनेर चाहिँ है। र हामीसँग दुईवटा गीत भन्ने बाँकी रहेको छ, र अब चाहिँ भने हामी गीततर्फ पनि जानेछौँ है, किनकि साथीहरूको फोन लाइन चाहिँ आइरहेको छैन, हाम्रो टेलिफोन लाइनमा समस्या भइरहेको छ त्यही भएको कारणले गर्दाखेरि। र अब चाहिँ भने हामी गीततर्फ पनि जानेछौँ, एकदम मिठो गीत रहेको छ नैना भन्नु ल तिनबाट लिएको कम्प्युटरमाथि बटुकी भन्ने गीतको बोल रहेको छ है, एकदम मिठो गीत रहेको छ। यो मिठो गीतमा आवाज भर्नु भएको छ मेलिना राईको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

एकदम मीठो गीत सुनिने सकेका छु। गम्मा माथि पटुकी पटुकी माथि गैला भने मिठो गीत आइरहेको थियो पुरानो गीत पनि रहेको थियो। एकदम मिठो गीत आइरहेको छ है। नेपाली गीतहरू चाहिँ एकदम मिठा मिठा राम्रो पनि रहेका छन्। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौँ है। एकदम मिठो गीत चाहिँ हामी सुनिने सकेका छौँ चारवटा। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र यो मिठो गीतलाई हामी सुन्दै पनि कार्यक्रमबाट विराम माग्ने समयमा हामी आइ नै सकेका छौँ है। र आज जतिजनाले कल ट्राई गर्नुभयो होला है, कल ट्राई गर्नुभयो होला, आफ्नो व्यस्तको बावजुद पनि काम गर्दै हामीलाई सुन्नुभयो होला, मनोरञ्जन लिनुभयो होला है। सम्पूर्ण साथीलाई विशेष गरिकन हृदयदेखि नै आभार प्रकट गर्न चाहे। र यसरी नै साथ सपोर्ट अनि माया हामीलाई सधैँभरि दिनुहोला भन्न चाहन्छु। तपाईँको साथ अनि सपोर्ट चाहिँ हामीलाई सधैँभरि चाहिन्छ है। अहिलेसम्म साथ अनि सपोर्ट दिनुभएको छ र सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहन्छु। र अब चाहिँ भने हामी कार्यक्रमबाट विदा माग्ने छु। र 18 इयर्ससम्म मेरो बन्द कुटका बास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने साथीकै मित्र लक्ष्मी श्रेष्ठलाई पनि विशेष गरिकन आभार प्रकट गर्न चाहे। र अन्तिममा पक्कै पनि एउटा माझ गीत बाँकी रहेको छ है, एकदम मिठो गीत रहेको छ। आखिमा राख्छु मेरो देश भन्ने गीतको बोल रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु। नमस्ते नमस्कार। Yeah.

0: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
0: आत्महत्याको घटना कसरी रोकिसकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड माग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाससम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। रेडियो समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
5: ए बाबु, आधाहरू सत्ताज बालेर जाऊ।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुलालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन हो।
4: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
0: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा सामयिक 102 मेगाहर्ज देश का विभिन्न भाग www.sunwasam.com संसार भर के साथ प्रसारण भईर साझ 5 बजे सुनवासा लेकर आईपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसको संस्थापना इतरीय समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलनमा परिणत गरिएको छ। शनिबारदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश गर्दै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरिएको हो। संस्थापन इतर समूह धाराको निराकल पार्टी भेन्यूमा भेलाको लागि राखेको ब्यानर परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन लेखिएको छ। देउवा समूहका प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माले विधानले भेलालाई नचुन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रिया दिनुभयो। पार्टीको विधान अधिवेशन महाधिवेशन र सम्मेलनमाथि सिन्ने र जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको उहाँले बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ। चीनको मुआङझाउ शहरमा आजदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ। उहाँले प्रवासीहरूलाई सरकारको आमदानी बढ़ाउन कर प्रणाली सुधार गरिरहेको पनि बताउनुभयो। बजेट मार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको शुरूआत मात्र गरेको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियमकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इतानले आयोजना गरेको कार्यक्रममा वहाँले विद्युत निर्यातको लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशलाई नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात प्रतिपूर सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनर्वावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टिपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। अन्तिममा खेल समाचार। जोस हेज लोडेड टेस्ट क्रिकेटमा 3 विकेट लिने अस्ट्रेलियाका नव बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँगको पहिलो टेस्टमा 6 विकेटले 0.35 वर्षीय बलरले उपलब्धि हासिल गरेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा sunwasam@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: जंगल को सीमा घर अंतर.

साझ पर्दा छोड़ घूम जान बाघ भर दुरा चित्र पसे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खर कि मैले ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: बाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिबाट परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 모두 불렀던 여러분과 이석을 예수 예수의 함으로 모시도록 하이.
1: उपभोक्ता अधिकार को संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबारमा बे विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगर निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता छोड़ने स्थानीय प्रशासन में उजुरी गरौं आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश
2: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा धरना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गठनको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुनुहुन जानकारी गराइन्छ धरना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 9851005556 9841228445 र 9842847785 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
6: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धक बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ नसुनु बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु गीतकुण्ड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत थप जानकारी का लागि संपर्क नंबर गुरू कुल नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-0000 सुनो दुपकुंड नगरपालिका 5 पल्लिरी सुनो खुम्बो
7: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरों सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण कर सड़क को नाली थल तथा पानी निकास बंद होने लगे सवारी चलाऊंगा लेन अनुसार पालना करूं कर सवारी चलाऊंगा ट्राफिक निम को पालना कर सवारी साधु में झुंडी वा छत में बस यात्रा न कर सड़क को क्षमता भन्दा बड़ी भाग प्रयोग नगर जेब्रा क्रसिंग मतृ बाटो काटने कर सड़क को तत्काल नजुक्ति मार्ग बढ़ने कर यात्रा को सभा कोई समस्या भे नजुक प्रहरी खबर कर
8: आंतरिक मामला तथा कानून मंत्रालय केन्द्र प्रदेश द्वारा जनहित में जारी
9: संदेश मोबाइल ड्राइविंग टाइम प्रेम करने युगल जोड़ी स्थित मिखिदा अजय भय बोबा आमा दुजा नहीं
10: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
11: पोषण युक्त खाने कुरा जीवन का रंग
12: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराउ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
10: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गराउ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91, 97 63 97 104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो समयमा के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नै न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँसो कोलकातामा देखिने जस्तै लक्ष्य त कोटेसी लागौँसो त भाइ के भएको तिमीलाई दाइदी भन त
4: खै दिदी के हो मेरो साथीले गाँदा खाना जबरजस्ती गरे मेरो पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थियो परिवार हो मलाई माफ गर
3: बारिशमा लग सृजना गरी धुवचुटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुद्दा प्राविधिक रूपमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
3: अनुरोध गरिन्छ। युवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। युवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ।
3: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ।
1: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ।
3: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ।
1: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौ।
3: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौ।
1: सड़कको तत्काल मर्मतमार गर्ने गरौ।
3: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सवारी साधनको इन्जिन र तेलको त्रुटिहरू सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कल्पेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बाल बालिकालाई लागू औषध दुरूपयोग बचाउ।
0: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
1: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ।
3: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ।
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
3: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ।
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ।
3: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
1: वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: कर प्रिन्ट निजीकरको रकम र सवारी साधनको नम्बर एकम गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनुपर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकम गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: स्थानीय तहमा दर्ता भएका यी व्यक्तिको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्कासन राख्ने सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूतमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेखित स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ।
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव बन्द हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागिएपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यस्थित ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटिकर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात

सूचना अधिकारीको नम्बर 9852283 छ। जोन प्राविधिक एक्काइस लुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: खट्टैमा भैसा जान लाग्यो जाँदैमा बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गर्नु लिएर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा समाचार पोखरा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सेन्सनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट छोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 78 अङ्कमा 98 52 55 76

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक स्थूपमा सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन सूची तथा विद्युत सेवामा अभियोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही

0: हुनेछ। पूर्ण आगो लागेको तार नेटवर्कको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाटो बस्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समयमै महसुस गर उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: खराब बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Dilemma.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा सुसचारू महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हेर्छु, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी के सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मानक तसर्थ कसले बाल बालिका दुर्व्यवहार नगरौ उन्नी को अधिकार सुनिश्चित कर आपने तर्फवा सहयोग करो अनिवार्य रूप विद्यालय पठाओ र बाल मनोभावना बुझे शिक्षण सिकाई क्रियाकलाप में सहभागी कराओ
0: कभी कभी बाल बालिका मधि दुर्व्यवहार देखना स्वयं नदस संबंधित निकाय में उजुरी करूं बाल बालिका को सुरक्षा तथा संरक्षण सबको जिम्मेवारी असल सभ्य नागरिक को परिचय हूं बाल बालिका को सुरक्षा तथा संरक्षण सबको जिम्मेवारी असल सभ्य नागरिक को परिचय हूं
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
0: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेशन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निरन्तर को सफलताले मन खुशी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास तोड्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: ए बाबु हजारहरू सत्ताज बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
5: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरु नै हुने दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
11: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
12: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: साथी हेर नि, के खत्री समाचार आइसक्यो, भर्खरै अब चाहिँ के हो
15: खोजै के आयो त्यस्तो? यत्तिकै पत्ती आइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ती आउनुपर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआएन, यसो त जन्मै लगिहाल्छ नि।
14: मिथ्या भ्रामक पाउँछ के उनीहरूको चाहिँ,
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
2: खै जन्मदाता दिनुहोस् त।
17: जन्मदाता गरेको छैन नि म्याडम।
2: बाउ, जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
17: मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
17: पहिला कसैले भन्नु
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
19: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवलप्रासीको सूचनामा बाढ़ी पत्ता झण्डै 40 घर डुबानमा। पोखरामा हुँदाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटियो। सँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
0: आयल निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़। उपभोक्तालाई शास्ति पाएमै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
1: साधना दान भजन कीर्तन र धार्मिक यात्रा गुना पर्वको मुख्य विशेषता। सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको
2: सामाजिक संदेश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ।
0: इरानलाई पराजित गरेर पछि हर्मुजलाई अमेरिकी दूतावासले घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी। हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री आरा घासीको जवाब।
1: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण साउँदो असोज 15-24 गतेसम्म आयोजना हुने।
3: MBL Auto Loan
4: अब नया गाड़ी खरीद करना अझ सहज र सरल।
3: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्ष सम्म।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नारायणी नदीमा आएको बाढ़ी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 मा रहेको थारूटलको बस्तीमा पस्दा 40 घर डुबान परेका छन्। स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध निर्माणको बाढ़ीले भत्काएपछि बस्ती जलमग्न बनेको हो। बाढ़ीका कारण स्थानीयवासीका केही घरका अन्नपात्र लत्ता कपड़ा भएका छन् भने माटो र फुसका कच्ची घरहरू डुबान पर्दा स्थानीय बासिन्दा त्रासमा रहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबी को अवरोध नदी किनारको 132 मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढ़ी र कटानको समस्या झेल्दै आएका छन्। यसैबीच अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँ र कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षा समेत भइरहेको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपन र सिन्धुपाल्चोको बोलदेमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ भने जाजरकोटमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेगान बहाव बाढ़ी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ।
2: यसैबीच पोखराको विजयपुर खोलाले बगाएर आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अघिल्लो पोखरा 14 छिनी डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भए चराउथी बस्ने 15 ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेतीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढ़ेकाले बालकहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अघिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरी बेपत्ता बालकको खोजी भइरहेको छ।
1: यसैबीच रोल्पाको थवाङमा गएको बुधबार बेलुका खसेको पहिरोमा परि बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमा रानी गाउँपालिका 2 रहेको राप्ती नदीको 20 भागमा फेला परेको शव थवाङ 5 कोटल 12 80 अजम्बर पुल मगरको भएको पुष्टि भएको हो। यसमै थवाङ पहिरोमा परेका 13 मध्ये 12 शव फेला परिसकेको छ भने 9 असीम पुल मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 बुटौलमा उपचार भइरहेको छ। यस्तै बुधबार हिजो सहित खसेको विनाशकारी पहिरोले कोटल 12 गाउँका 3 संरचना पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै घोल्पाकै सुनछहरी गाउँपालिकामा अस्ति बिहिबार गएको पहिरोमा 4 ज्यान गएको छ। रोल्पामा 2 पहिरोमा परेर 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्।
2: नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 ज्यान गएको छ, अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका उडानमा 7 थाना भन्ज्याङको टोखा छरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 अचानक घुर्दा बस भन्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डंगोल र रानीछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्री रहेका छन्।
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँका 5 ठाउँबाट बिक्री शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 ठाउँमा ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। केकुमा रहेको नेपाल ऑयल निगम परिसर, चावहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेका राजास्वामी परिसर तथा बबरबहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू गरेको हो। निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा ग्यास लिन पुगेका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन 1,000 भन्दा बढ़ी उपभोक्ता पुगेका छन्। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। यसैबीच निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनु पर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिण्डर लिएर पुग्नु पर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउनु हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन्।
2: नेपाली कांग्रेसको इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाएको छ। हिजो उद्घाटन समारोहमा पनि भेला नै भनिएकोमा आज बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गर्दै राष्ट्रिय सम्मेलनको ब्यानर राखेको हो। पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले राष्ट्रिय सम्मेलन भनेको आयोजकको भनाइ छ। भेला अर्थात राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धीको प्रतिवेदन, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धीको प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एमपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरिएका यी प्रतिवेदनहरूमाथि सातैवटा प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशन पछिको सांगठनिक अनुरोध र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार प्राप्त सुझावहरूलाई समेटेर भोलि काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजक समितिले गरेको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
3: अन्य खटनु सामान घर ल्याएर त हेर्नु सबै पनि भन्नु रहेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचकको पानी लाग्छ
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमिनका ढाँचाहरू फाट्नु रुख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेल हामीले नवलपरासीको सुस्तामा बाढी पस्दा झण्डै 40 घर डुबानमा पोखरामा खोलाले बगाएर दुईजना किशोर बेपत्ता थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोको कारण ज्यान गुमाउनुको संख्या 16 पुग्यो। नेपाल आयोग निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़ उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको व्यवस्थाप्रति विरोध नेपाली कांग्रेसको इतर पक्षले भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाए लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको असीम स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्ष नरेन्द्र मोदी भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच भारतको असीम स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै सप्तधारा नामक नयाँ राष्ट्रिय भिजन घोषणा गर्नुभएको छ। सम्बोधनका क्रममा लगातार 13 पटक झण्डोलोत्तम गर्नुभएका मोदीले आउँदो 5-7 वर्षभित्र विकसित र आत्मनिर्भर भारत बनाउनका लागि निर्माणका लागि यो नीति ल्याइएको बताउनुभयो। सप्तधारा अन्तर्गत उत्पादन क्षमता कृषि प्रविधि तथा युवाई शहर र यातायात जोड्ने गतिशील लक्ष्य हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावर गरी 7 प्रमुख शक्तिलाई प्राथमिकतामा राखिएको छ। साथै प्रधानमन्त्री मोदीले नक्सल मुक्त भारत निर्माणमा भएको प्रगति र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतको दावीबारे उल्लेख गर्दै सेमी कन्डक्टर उद्योग परमाणु ऊर्जा र हरित ऊर्जामा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिइएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले अस्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।
2: ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69.78 करोड़ रूपियाँ नाफा कमाएका हुन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52.88 करोड़ रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंकहरूमध्ये 19 नाफामा रहँदा पर्व बैंक भन्ने 24 करोड़ रूपियाँ नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नोबेल बैंकले 7.90 करोड़ रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मानिने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1.92 करोड़ रूपियाँ मात्रै पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 खर्ब भन्दा बढ़ी रकम लगानी हुन नसके थन्किएको छ। यस अवधिमा बैंकहरूले औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ।
1: सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम संचालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाख रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमा भन्ने जनाउँछ। यस्तै शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय घरेलु तथा सानो उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालनसम्म गराउन सकिने व्यवस्था गरेको छ।
2: स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने सेवा शुरू गरेको छ। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बनिन्छन्। नयाँ आबद्धता बीमा लेख नवीकरण र केवाईसी अपडेट जस्ता सबै काम अब घरमै बसेर गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर भवन कुमार शाहका अनुसार दर्ता सहयोगी बिना पनि सर्वसाधारणमा आफूले अनलाइन फारम भरेर यी सेवा खल्ती वा कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले देशभर 59,70,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारले वार्षिक 3,500 रूपियाँ योगदान गरे तापत 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा पाउँछन्। परिवारका थप प्रति सदस्य 700 का दरले रकम थप्दै जाँदा 20,000 बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान छ। साथै 8 प्रकारका कडा रोगका लागि थप 1,00,000 रूपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराइन्छ।
1: ललितपुरको लगन खेलमा रहेको ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिका र लगनपुर वातावरण संरक्षण समितिको सहकार्यमा 9 नम्बर मछिन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण गरेको हो। लिच्छिनीकालको इतिहाससँग जोगिएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको थियो। तर अतिक्रमणमा पर्दै पानी विहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पूर्ण स्थापित 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। झण्डै 15 वर्षको कानूनी लडाईपछि सर्वोच्च अदालतले रेल क्षेत्र छाउने 14 रोपनी जग्गा पोखरीकै नाममा कायम गर्न आदेश दिएको थियो। त्यसपछि महानगरले पोखरी पुनर्निर्माणको काम अघि बढ़ाएको हो। नेपाली सेनाको राजदल गनले प्रयोग गर्दै आएको थप 32 रोपनी जग्गा समेत फिर्ता लगाउने प्रक्रिया चलिरहेको छ। अशोक स्तूप नजिकै रहेको यो पोखरीको पुनर्निर्माणसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्।
2: ओखलढुङ्गाको खिचीडेम्बा गाउँपालिका कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी संकलन र वितरण शुरू भएको छ। समुद्र सतहबाट करिब 2330 मिटर उचाइमा रहेको खिचीडेम्बा 5 मुलीडेम्बा पुलमा प्रविधि जडान गरी कुहिरोबाट पानी झार्न थालिएको गाउँपालिकाका अध्यक्ष गंगु शेर्पाले जानकारी दिनुभयो। परम्परागत मुहान सुकेपछि स्थानीयवासीको खानेपानी समस्या समाधानका लागि खिचीडेम्बा गाउँपालिका र दिसमल अर्थात नेपालको सहकार्यमा झण्डै 1 करोड़ रूपियाँको लागतमा यो परियोजना सम्पूर्ण गरिएको छ।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रंसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एक मात्र दीजिए सेवा जिसको
1: देशों खुशी को कनेक्शन
0: रात को सामान्य उपचार देखी जटिल दंत उपचार सम्म अब एवटी विश्वासिलो गंतव्य ब्रह्मडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक दंत क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मडेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
0: दाँत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: ब्रह्मडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्टेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउन बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उप विदेश मन्त्री अब्बास अरागसीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो। यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वको झण्डै 20% तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ। इरान अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने हालचाल त गम्भीर रूपमा अवरूद्ध भएको छ, जसले ऊर्जा बजार र इन्धनको मूल्यमा पनि वृद्धिको दबाव सृजना गरेको छ।
3: इन्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्प र कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले त्यस क्षेत्रका भवनहरूलाई क्षति पुर्याएको छ। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इन्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेन्स टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 जना मानिस आफ्नै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्छ। बीएपीबीले मानिसहरूलाई सम्मिलित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करणमा आउँदा सोच 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कबड्डीमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रेल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली एसएस ललितपुर क्वीन्स काठमाडौँ स्पाइकर्स मधेस युनाइटेड लुम्बिनी लाभाज र पोखरा निजान्स गरी 7 वटा टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाडौँमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनभीएलको मिति सार्वजनिक भएको थियो। एनभीएल आउँदो भदौ 19-27 गतेसम्म दशरथ रंगशालाको कवर हलमा सञ्चालन हुनेछ।
3: खबरको सिलसिला यति नै। आज शनिबार अब रंग दर्पणको पालो। रंग दर्पणका साथमा हुनुहुन्छ साथी महेश घिवाली। आजको रंग दर्पण गुणा पर्वको रौनकमा केन्द्रित छ।

ज्यादा हरित भएन काठमाडौँको स्वयम्भूनाथमा हुल्ला पर्वको उत्सवले वातावरण उल्लासमय हुने गर्छ। काठमा बाजा बोकेका नेवारी समुदायका समूह एक पछि अर्को गर्दै स्तूपको परिक्रमामा हिँडिरहेका हुन्छन्। कतै झ्याली कतै ढा बाजाको आवाज गुन्जिन्छ र त्यही तालमा भक्तजनहरूको लश्कर विस्तारै अघि बढ्छ। बिहिबारदेखि शुरू भएको यही दृश्यले गुम्ला पर्वको रंगत काठमाडौँ उपत्यका भरि छाएको संकेत गर्छ।

नेपाल सम्बतको दशौं महिना जुन थिपको वर्षा ऋतुसँग मेल खान्छ त्यसैलाई गुणा महिना भनिन्छ। गुरु पूर्णिमादेखि नै बौद्ध परम्परामा तीन महिने वर्षावास शुरू भइसकेको हुन्छ किनभने पुरानो समयमा बाढ़ी पहिरोको जोखिमबाट बस्न मानिसहरू बिहारभित्रै बस्न चलन थियो। गुणा शब्द नै वर्षाको बिम्बबाट बनेको हो। गु अर्थात जंगल र ला अर्थात महिना हो। साथै अन्धकारबाट उज्यालोतर्फ लैजाने भावना नै यस पर्वको मूल

पर्व चुरू टोक महीना नै मनाइनुमा विशेष कारण छ। भदौ महिनामा घाम र पानीको कुनै ठेगान हुँदैन, हावाहुरी जुनसुकै बेला आउन सक्छ। यस्तो जोखिमपूर्ण समयमा एक्लै हिन्दू भन्दा सामूहिक रूपमा परिक्रमा गर्ने, पूजा गर्ने र एक अर्कालाई साथ दिने अभ्यासबाट नै यो परम्परा बसेको हो। यसैले गुणालाई अरूको भलाई गर्ने महिना पनि भनिन्छ। महिनाभर झण्डै 17-18 वटा फरक फरक धार्मिक क्रियाकलाप हुन्छन्। पर्वको पहिलो दिनदेखि नै प्रज्ञा पारमिता ग्रन्थको पाठ शुरू हुन्छ, जसलाई चित्त शुद्ध गर्ने ज्ञानको स्रोत मानिएकोले बुद्ध माता भनिन्छ।

0: पूर्णिमाका दिन गुम्हा पूर्णिमा नौथरी गेडा गुडी र पिठो मिसाएर बनाइएको क्वाटी खाने चलन छ, जुन रोपाईको व्यस्त र गर्मीमा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। अन्त्यमा आउने गोकर्ण औंसीका दिन बुबालाई दोस्रो गुरूको रूपमा सम्मान गर्दै बुबाको मुख हेर्ने गरिन्छ। तर हरेक दिनको शुरूआत एउटै ढाँचामा हुन्छ। बिहानै उठेर स्नान गरी गुला बाजा बजाउँदै स्त्रोत पाठ गर्दै चैत्य महाचैत्य परिक्रमामा निस्किने, तर नेवारी समुदायमा पनि जात अनुसार फरक फरक बाजा बजाउनु पर्ने नियम छ। सानेपाका स्थानीय आर्य मगर
1: हजुर, यो गुना बाजा भनेर चाहिँ नियम चाहिँ ढा बाजालाई भन्छ होइन, शाक्य भट्टाचार्य अनि मानन्द अनि तुलाधरहरूबाट बजाइन्छ मेनली चाहिँ। त्यसपछि ढा मात्रै नभएर निको बाजा भन्ने हुन्छ होइन, दामुखी भन्ने हुन्छ, खिमी बाजा भन्ने हुन्छ होइन, यो चाहिँ मेन हुन्छ कि गुनालाई ढिमे भन्दा चाहिँ तिनीहरू मेन हुन्छ। तर नेवा कल्चर मात्रै नभएर त्यसभित्र पनि कास्ट अनुसार पनि बाजाहरू छुट्याइएको छ कि।
0: काठमाडौँमा स्वयम्भूनाथ, ललितपुरको पाटन, चोभारको आदिनाथ, किर्तिपुरमा चिलन्चु बिहार, बनेपा धुलीखेलमा नवबुद्ध र भक्तपुर शङ्कुका स्थानीय वज्रयोगिनीसम्म आफ्नै क्षेत्र अनुसार यो सामूहिक परिक्रमा चल्छ, जुन गुला पर्वको सबैभन्दा जीवन्त झलक हो। गुला येलो पञ्चदानसँग पनि जोडिएको छ। किंवदन्ती अनुसार विस्तल नगरका राजा सर्वानन्दले ठूलो खर्च गरी दीपंकर बुद्ध र संघलाई दानशालामा नियुक्त गरेका थिए, तर दान लिन आइपुगेकी लक्ष्मी थकु नामकी गरीब बुढी महिलालाई दान दिन अस्वीकार गरियो। फर्किँदै गरेकी उनले आफै नाप्दै ल्याएको थोरै चामल स्वेच्छाले संघलाई दान दिइन् र दीपंकर बुद्धले सोही दानलाई पहिलो स्वीकार गरे। किनभने राजाको दान राज्य कोषको सम्पत्ति थियो भने बुढी महिलाको दान आफ्नै परिश्रम र स्वच्छ नियतको फल थियो। यही भावनाले गुनाभर चल्ने पञ्चदान परम्परालाई अर्थ दिन्छ।

0: महापर्वले स्वच्छताको महत्व दानको भावना र सामूहिक सहकार्यको शक्तिलाई एकसाथ बोकेको छ। अरूको हितमा लाग्दा नै सबैको हित सुनिश्चित हुन्छ भन्ने नै यसको सन्देश हो। मुना पर्व भनेको वर्षे झरी र प्राकृतिक जोखिम बीच पनि मानिसले मानिसलाई साथ दिने, ज्ञान बाँड्ने र भलाइ गर्ने त्यही जीवन्त अभ्यास हो। संस्कृतिविद राजेन्द्रमान वज्राचार्य:
1: मुना पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ, त्यसको लागि सामूहिक प्रयास र सामूहिक कार्यको अत्यावश्यक छ भन्ने सन्देश दिन्छ।
2: हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: नवलपरासीको सिस्टममा बाढी बस्दा झण्डै 40 घर बिगारमा, पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
2: वायु निगमले तोकेका काठमाडौँका पाँचै ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध,
3: साधना दान भजन कीर्तन र धार्मिक यात्रा गुना पर्वको मुख्य विशेषता, सबैको भलो चाहिने सांस्कृतिक अभ्यास रहेको संस्कृतिविदको भूमि,
2: इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने, अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै भएको इरानी विदेश मन्त्री अरघासीको जवाब,
3: र देशका महिला भलिबल लीगको दोस्रो संस्करण अगस्त 15 24 गतेसम्म आयोजन
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष निष्ठासँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने

0: मरनी
1: रगत बो चाहे मत हेन
2: सको निब्रा कसो काट पर्ने कहाँ दिन बाटो काटे

0: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
1: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
0: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो जुन विशेष गरी तपाई र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं जहाँ तपाई र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छौं जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ होइन त। कार्यक्रममा हामी त्यस्ता विषयहरूलाई छुन्छौं र परमेश्वरको वचनबाट बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो नजिकैको एफएम स्टेशनबाट सुनिराख्नु भएको छ साथै तपाईँमध्ये धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँ हामीसँग जोडिनु भएको जसरी जोडिनु भएको छ जहाँ बसेर सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा तपाईँलाई भेट्न पाउँदा अति नै हर्षित छु। चिसो चिसो महिना शुरू भइसकेको छ होइन त, अनि चिसो लाग्ने बित्तिकै जब लालुपातेहरू फुल्न शुरू गर्छ मलाई चाहिँ क्रिसमस आएको भान हुन्छ। ओहो चिसो महिना लाग्यो, क्रिसमस आउन लाग्यो होइन, परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा हामी पुग्छौं, त्यस्तै गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू विभिन्न कुराकानीहरू शुरू भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशामा पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौं। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भरिलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं र त्यो सुनेर तपाईँहरूमध्ये धेरैजनाको आशीषित भएको कुरा यहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशीषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसकारण यो महिनैभरि तपाईँले

तपाईले उच्चार दिन सक्नुहुनेछ। पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज नारी आशामा हामी कुराकानी गर्दैछौ क्रिसमसको साँचो अर्थको बारेमा। क्रिसमसको तयारी गर्दै गर्दाखेरि जब क्रिसमस नजिक आउँदै गर्छ, तपाई र मेरो ध्यान विशेष गरी घरको सरसफाई, घरको सजावट, क्रिसमस ट्रीलाई सजाउने कुरा अथवा खानपानको कुरामा अथवा विशेष गरी उपहारको कुराहरूमा हाम्रो ध्यान बढ़ी जाने गर्दछ, होइन त? हामी सोच्न थाल्छौं कि ओहो, क्रिसमस ट्रीलाई कसरी सजाउने होला अथवा के गर्ने होला, क्रिसमसमा के खानेकुरा पकाउने होला अथवा उपहार के दिने होला, होइन, परिवारका सदस्यलाई के उपहार दिने होला, यी विभिन्न कुराहरूमा हाम्रो ध्यान जाने गर्दछ। तर आज म तपाईँलाई एक कदम अगाडि अथवा एक कदम पछाडि लान चाहन्छु, जहाँ हामी क्रिसमसको साँचो अर्थलाई बुझ्ने कोशिश गर्नेछौ र क्रिसमसको मुटुलाई, क्रिसमसको मुख्य कुरा के हो त, क्रिसमसको केन्द्रबिन्दु के हो त, त्यो कुरा हामी सम्झने कोशिश गर्नेछौ, है त? ल, अब क्रिसमसको मुटु अथवा क्रिसमसको सबैभन्दा महत्वपूर्ण कुरा भन्दा तपाईँलाई के कुरा याद आउँछ भन्नुहोस् त? हजुर, पक्कै पनि क्रिसमस भन्ने बित्तिकै येशु ख्रिस्टको जन्म, हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ, किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि येशु ख्रिस्टको जन्म भएको थियो, जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौं। यो त्यो समय हो जब संसारलाई परमेश्वरले सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, आफ्नो प्रिय पुत्र यस संसारमा पठाएर परमेश्वरले मानव जातिलाई सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, जसलाई आज हामी एउटा उत्सवको रूपमा मनाउने गर्दछौ। म तपाईँलाई मेरो केही व्यक्तिगत अनुभवहरू पनि बाँड्न चाहन्छु। केही वर्ष अगाडि जब क्रिसमसको समय आयो, म आफ्नो घर सजाउनुमा एकदमै व्यस्त थिएँ कि कसरी सजाउने होला, के गर्ने होला, सरसफाई, होइन, तपाईँ पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीलाई घर सरसफाईको कुराले कति धेरै सताउँछ अथवा कति धेरै व्यस्त हुन्छौ भनेर। अनि त्यही क्रममा म एकैछिनको लागि रोकिएँ, मेरो समझ एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमसको वास्तविक अर्थ के हो। म घर सजाउँदैछु, म सफा गर्दैछु, म पाहुनाहरूलाई बोलाउँदैछु, तर वास्तवमा क्रिसमसको अर्थ चाहिँ के हो त? त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरेँ, मैले नयाँ तरिकाले बुझ्ने कोशिश गरेँ। क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन, होइन, एउटा बालक जन्मिएको उत्सव मात्र होइन, यो चाहिँ येशु ख्रिस्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिखेर सम्झे। बाइबलमा लुकाको पुस्तक 2:10-14 येशुको जन्मको बारेमा यस्तो लेखिएको छ, तब स्वर्गदूतले तिमीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दूरमा सुताइराखेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो, परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। कस्तो असाधारण घोषणा, होइन? स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुशीसँग सुनाएका थिए। हो, यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो र को जन्म भएको छ एउटा बालकको रूपमा, उद्धारकर्ता, हाम्रो शान्ति र खुशी हामीलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ। यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण, हामीले बिर्सनै नहुने र क्रिसमस भन्ने बित्तिकै हामीलाई याद आउनुपर्ने

यीशुको जन्मको समयलाई विचार गर्दा हामी प्राय क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौं, तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो, किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भइकन पनि बालकको रूपमा संसारमा किन आउनु भएको थियो। यीशु एकदमै हम्बल वातावरणमा उहाँले जन्म लिनुभयो, एकदमै सानो भन्दा सानो भएर जन्म लिनुभयो, एउटा गाईको होइन, जहाँ कुनै तयारी थिएन, उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन, उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो, किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो। उहाँले हाम्रो स्थिति, हामी को हौ, हामी कस्तो छौ, हाम्रो संघर्ष के हो, हाम्रो पृष्ठभूमि के छ, केको पर्वाह नगरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो। उहाँले एउटा टुटेको संसारमा भनौ न, एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन, मृत्यु र पुनरुत्थान मार्फत हामीलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्ट संसारमा जन्म लिनुभयो। क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मिएको शिशुको कुरा मात्र होइन, एउटा गाईको गोठमा निरीह बनेर होइन यात्रा गरिराखेको आमा बुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठमा त्यो पनि अरूको गाईको गोठमा जन्मिएको एउटा निरीह बालकको कुरा होइन, यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो, जसले चाहिँ मानिसहरूलाई चाहिँ के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ, अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ। मत्तीको पुस्तक एक अध्यायको 21 स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ। प्रिय श्रोता मित्र, यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रिस्ट हामीलाई उद्धार दिनको लागि आउनु भएको हो, हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो, र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो। प्रिय श्रोता मित्र, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो, अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई, आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हाम्रो निम्ति पठाउनु भयो, जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सबैको निम्ति हाम्रो पापबाट छुटकारा दियोस्, यो कुराको निम्ति उहाँले येशूलाई यस संसारमा पठाउनुभयो, जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं, त्यो बाटो येशूले हामीलाई देखाउनु भएको छ। येशूको जन्मले आशा, शान्ति र नयाँ शुरूआतको प्रतीक हामीलाई दिएको छ, त्यो सम्झना हामीलाई गराएको छ कि हाम्रो जीवन जस्तो सुके अन्धकारमय भएको भए तापनि, अथवा हामी जस्तो सुके संकष्टमा भएको भए तापनि, उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा, नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं। क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ। क्रिसमस हामी मध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाईहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ, अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको थियो भन्ने कुरा स्मरण गराउँदछ। येशु इम्मानुएल हुनुहुन्छ, इम्मानुएल परमेश्वर, तपाईँ जहाँ भए तापनि, तपाईँको परिस्थितिहरू जस्तो भए तापनि, येशुको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न, अथवा हामी जस्तो सुके परिस्थितिमा एक्लो होइन एकदमै पापी, एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि, जब हामी येशुको जन्मको विषयलाई सम्झन्छौँ, हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो, जसको कारण उहाँ संसारमा आउनुभयो र अब म एक्लो छैन किनकि इमानुएल परमेश्वर मसँग हुनुहुन्छ। अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु, जो मलाई यतिखेर सुनिरहनु भएको छ, तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि, अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ, कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो, यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन, तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ, तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा
सोच्नुहुन्छ कि हुँदैन? यो चाहिँ तपाईँलाई मेरो प्रश्न, तपाईँ आफै यो प्रश्नमा घोरिन सक्नुहुन्छ र जवाब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ नारी आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रीष्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रीष्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरूमध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनुभएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउनेछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँ हाम्रो नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौं र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्ताले सताउने गर्छ। सुशीलालाई पनि शुरूवाती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ, होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान बढ़ी जान्थ्यो अरे। तर समय बित्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रीष्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ अथवा यीशु ख्रीष्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा आएर के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिका नै परिवर्तन भएको कुरा मसँग बाँड्दै हुनुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रीष्टले गर्नुभएको उद्धारलाई सम्झेर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलि बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा हुन त धन्यवादी हामी अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौं, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौ, हामी सबै परिवार भेला हुन्छौ र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौ, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौ र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौ ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौं। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौ कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन, क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्रै क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रीष्ट हाम्रो निम्ति संसारमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौ। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीड़ामा छन्, अशान्तिमा छन् अनि यीशु ख्रीष्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि बाँड्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले हामीलाई बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा होइन, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले
जसरी क्रिसमस को साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईं सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ मजाले बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईंले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु यदि तपाईंसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईं पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हामी हाम्रो ठेगाना दिन्छौं त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टीडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद उहाँले आफ्नो कुरा हामीसँग बाँडिदिनु भयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सबैले उत्साहित छु तपाईँले पनि आफ्ना कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ प्रिय श्रोता मित्र तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि नै तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रममा कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आश्वासित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आश्वासित हुने पक्का नै छ आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवात काम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राई समेत सरस्वती पुरी सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू सोल्लेरीमा लाखे नाचको रौनकता सोलुखुम्बु अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ परि कारागार चलन सोलुखुम्बुमा 100% धान रोपाई सम्पन्न कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा आयोजित 3 दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न जलवायु परिवर्तन भन्दा प्रदूषणले हिमालमा बढ़ी असर परेको 31 पटक सगरमाथा आरी पसाङ दावा शेर्पाको भनाई
1: ओखलढुङ्गाको खिची डेम्बामा कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण खोटाङमा सर्पदंशको उपचार नहुँदा स्थानीयवासीलाई शास्ति पछिल्लो 24 घण्टामा विपदका 52 घटना 13 जनाको मृत्यु 5 जना बेपत्ता
0: पर्सी सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने आन्तरिक निर्वाचनमा प्यानल निरुत्साहित गरिने टिकट वितरणका लागि प्राइमरी इलेक्शन
1: इण्डोनेशियामा शक्तिशाली भूकम्पमा परे कम्तीमा 38 जनाको ज्यान गयो स्थित हर्मुजलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दावी
0: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज 15 देखि 24 गतेसम्म
2: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: अब समाचार विस्तारमा
1: हिजोदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा लाखे नाचको रौनकता थाएको छ टाउकोमा राक्षसको मुखुण्डो लगाएर ढोलक र झ्याम्टाको तालमा उफ्रिँदै अनि घुम्दै नाच्ने लाखेलाई हेर्ने दर्शकहरूको भीड़ पनि उस्तै देख्न सकिन्छ दर्शदिनमा मात्र देखाइने लाखे नाचलाई हेर्न बच्चादेखि वृद्धासम्म उस्ताई देखिन्छन् भने घरको छत बरन्दा र बाटोबाट लाखे नाच हेर्नेहरूको ताती भने पनि उस्तै छ यता नेपाल प्रहरीको टोली पनि सक्रिय सेनाका साथ सुरक्षामा खटेको दृश्य देख्न सकिन्छ। सोलुखुम्बु जिल्लाको सोलु दुत्कुण्ड नगरपालिका ओडा नम्बर 6 दोर्पुमा अवस्थित नेवारी समुदायले नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष लाखे नाच प्रदर्शन गर्दै आएका छन्। नेवारी समुदायले कुनै विशेष यात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुकुण्ड पहिरिएर गरिने परम्परागत नृत्य लाखे नाच सोलुखुम्बुमा करिब 5 दशकदेखि दोर्पु नेवारसम्म सोलुखुम्बुले निरन्तरता दिँदै आएको छ। लाखे नाच कति मंगलदेखि कृष्ण अष्टमीको भोलिपल्टसम्म नाचिने दोर्पु नेवारसम्म सोलुखुम्बुका अध्यक्ष बुद्धि नारायण श्रेष्ठ बताउनुहुन्छ। परापूर्व कालदेखि मनाउँदै आएको लाखे जात्राले नेवारी संस्कार संस्कृति जगेर्ना गर्न साथै नेवार र गैर नेवार समुदाय बीच आपसी भाइचाराको सन्देश प्रवाह गर्दै भातृत्व कायम गर्न पनि यस जात्राले टेवा पुर्याउने अध्यक्ष श्रेष्ठको भनाइ छ।
5: अनि त्यो भन्दा गाउँमा लगेर कुनै एउटा झाँटमा जस्तो एउटा फलामलाई सेलाउँछु। सेलाइसकेपछि चाहिँ लाखे जात्रा सुरु हुन्छ। र लाखे जात्रा सुरु भइसकेपछि हामी चाहिँ दिरो जस्तो लाखे जात्रा प्रदर्शन गर्छौँ। जहाँ जहाँ अब समुदायहरू हुन्छ, जहाँ जहाँ बजारहरू छ, त्यो ठाउँमा प्रदर्शन गर्दै जाने, रमाइलो गर्दै जाने। र हाम्रो त्यो मकुण्डहरू भयो, त्यसपछि आएर त्यसलाई पूजा गरेर ढोलकहरूलाई पूजा गरेर अनि त्यसपछि हामीले सुरुवात गर्छौँ। र यो चाहिँ एउटा परम्परा, एउटा देवा देवताहरूको नै एउटा शक्ति भन्छौँ हामी। र यो शक्तिलाई चाहिँ राक्षसलाई मारेपछि चाहिँ अनि त्यसपछि चाहिँ कृष्णले राक्षसलाई मारेपछि चाहिँ यसको समापन हुन्छ। जुन दिन कृष्ण अष्टमी कृष्ण जन्मिन्छ त्यो दिन चाहिँ हामीले कृष्ण जन्मेको दिनलाई मारेर अनि यो राक्षसलाई मारेपछि चाहिँ हामी कृष्णको जन्म भएको भन्ने किम्बदन्ती छ। र त्यसरी नै सुझाव गरिन्छ र त्योदेखि त्यो लाखे अन्त्य हुन्छ। र यो जात्रा चाहिँ यही भित्रमा गाई जात्रा निकाल्ने यो चाहिँ परम्परा चाहिँ के छ भने युवक आत्माहरू जो मरेको चाहिँ एक वर्षभित्रमा त्यसमा गाई जात्राहरू देखाउने र त्यो युवक आत्माहरूको मान्छेको एउटा हिस्ट्री त्यो बनाएर एउटा कथा बनाएर चाहिँ त्यो किसिमको काम पनि विभिन्न ठाउँमा गरिन्छ। र सुरुमा चाहिँ गाई जात्राको त्यतिको पक्ष चाहिँ के हो भने त्यसको ठुलो धेरै खर्च गर्नुपर्ने
1: राक्षसको स्वरूपमा बनाइने खप्पर कालिकाको वस्त्र सहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने परम्परा छ। कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सोचिएर नेवार समुदायमा लाखे नाच नचाउने परम्परा रहेको छ।
6: सोलुखुम्बु जिल्ला अदालतको फैसलाबाट बहुविवाह तथा हाट नातामा विवाह सम्बन्धी कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। जिल्लाको सोताङ गाउँपालिका चार बस्ने 47 वर्षीय अमर बहादुर तमाङ र 35 वर्षीय छनी माया भन्ने सुषमा तमाङलाई अदालतको लगत नम्बर 953 मुद्दामा जनही 5 वर्ष कैद र 50,000 रूपियाँ जरिवाना ठहर भएको थियो। फैसला पश्चात फरार रहँदै आएका उनीहरूलाई इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी जवान टेक बहादुर कार्कीको कमाण्डमा खटेको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको हल्दीबारी गाउँपालिका दुईबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। पक्राउ परेका दुवैजनालाई साउन 29 गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार फैसला कार्यान्वयनका लागि सल्लेरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: सोलुखुम्बु जिल्लामा यस वर्षको धान रोपाई कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभर 100% धान रोपाई सकिएको हो। जिल्लाका कुल 8 स्थानीय तहमध्ये हिमाली क्षेत्रमा पर्ने खुम्बु पासुङ नामो गाउँपालिका पाइक बाँकी 7 स्थानीय तहका 1225 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर शर्माले जानकारी दिनुभयो। छ। ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको थुलुङ बुटकोशी गाउँपालिकामा सबैभन्दा बढ़ी 475 हेक्टर र महाकुलुङ गाउँपालिकामा सबैभन्दा कम 15 हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएको छ। त्यसै गरी मेचा सोलेन गाउँपालिकामा 330 हेक्टर, सोताङ गाउँपालिकामा 165 हेक्टर, लिखुपिके गाउँपालिकामा 135 हेक्टर, मापे दुतकोशी गाउँपालिकामा 45 हेक्टर र सोलु दुतकुण्ड नगरपालिकामा 30 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। गत वर्ष भदौ 1 गतेतिर मापले रोपाई सकिएकोमा यस वर्ष भने साउनको अन्तिम सातातिर नै रोपाई कार्य सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमै रोपाई सकिएसँगै अहिले जिल्लाका किसानहरू बालीको गोडमेल, मल जल तथा सिंचाई व्यवस्थापनको काममा जुटी रहेका छन्।
6: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित जिल्ला स्तरीय 3 दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ। हिजो समापन भएको उक्त तालिममा जिल्लाका 8 स्थानीय तहका व्यावसायिक तरकारी खेतीमा संलग्न 25 कृषक र कृषि संकायमा कार्यरत तथा अध्ययनरत तथा कार्यस्थल तालिम ओजीटीमा रहेका 11 विद्यार्थी गरी कुल 36 सहभागिता भएको छ। तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र सुलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवा, महेश शर्मा र सूचना अधिकारी परमेश्वर चमारले गर्नुभएको थियो। 3 दिनसम्म संचालन भएको उक्त तालिममा सहभागीहरूलाई आधुनिक तरकारी खेती प्रविधि, विमौसमी तरकारी उत्पादन, टनेल प्रविधि, माटो व्यवस्थापन, बालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका उपायहरू, उत्पादित वस्तुको बजारीकरणका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरेको थियो। जिल्लाका 8 पालिकाबाट समानुपातिक प्रतिनिधित्व हुने गरी सम्बन्धित स्थानीय तहका कृषि शाखाहरूको सिफारिशमा सक्रिय कृषकहरूको छनौट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। व्यावसायिक कृषक सँगै कृषि अध्ययनरत कार्यस्थल तालिमका विद्यार्थीहरूलाई समावेश गर्दा सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवमा ढाल्न मदत पुग्ने विश्वास लिएको छ। कार्यक्रमका वक्ताहरूले जिल्लामा तरकारी खेतीको ठूलो सम्भावना रहेको औल्याउँदै तालिममा सिकेका सिपलाई व्यावहारिक रूपमा प्रयोग गरी कृषि उत्पादन र आय अर्जन वृद्धि गर्न कृषकहरूलाई आग्रह गर्नुभएको छ।
1: सोलुखुम्बुकै पाङदोचीमा जन्मनु भएका 49 वर्षीय पासी दावा शेर्पा पादावा हाल समय 31 पटक सगरमाथाको सफल आरोहण गरेर कामेरीता शेर्पा पछिको दोस्रो धेरै आरोहण गर्ने व्यक्तिका रूपमा स्थापित हुनुभएको छ। सगरमाथा सहित चोयु, लोसे र मनासु गरी 8000 मिटर भन्दा अग्ला हिमालमा 43 पटक पाइला टेकिसक्नुभएका उहाँले 12-13 वर्षको उमेरदेखि भरियाका रूपमा आफ्नो हिमाली यात्रा शुरू गर्नुभएको थियो। त्यसपछि किचन वाइल्ड र कुक हुँदै माउन्टेन गाइडको भूमिकामा पुग्नु भएको उहाँले सन् 1998 प्रसिद्ध बेलायती एडभेन्चर एडवार्ड माइकल बियर ग्रिसलाई गाइड गर्दै पहिलो पटक सगरमाथाको शिखर चुन्नु भएको थियो। आफ्नो 28 वर्ष लामो आरोहण अनुभव शेयर गर्दै पासाङ बाबा शेर्पाले पहिलेको तुलनामा अहिले सगरमाथा आरोहण साहसिक भन्दा पनि बढ़ी सुविधायुक्त लक्सरी बन्दै गएको बताउनुभयो। पहिलो बरफमा ढुंगाको गाड़ू लगाएर किचन बनाउनु पर्ने बाध्यता रहेकोमा अहिले आधार शिविरमै कार्पेट ओछ्याइएका आधुनिक पाव र डाइनिङको व्यवस्था हुने गरेको उहाँले उल्लेख गर्नुभयो। विदेशी आरोहीहरूको माग र कम्पनीहरू बीचको प्रतिस्पर्धाका कारण यस्ता सुविधाहरू बढ़ेको उहाँको भनाई छ। प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो भएकाले हिजो आज आरोहीहरूको व्यवहारमा पनि ठूलो परिवर्तन आएको उहाँले उल्लेख गर्नुभयो। पहिले मौसमको ठूलो जोखिम बोलेर आरोहण गर्नुपर्ने परिस्थिति रहेकोमा अहिले मौसम सम्बन्धी सटीक रिपोर्ट हेरेर काठमाण्डौसम्म आएर आराम गर्ने र अनुकूल समयमा मात्र आरोहणका लागि सानै परिपाटी बसेको उहाँले जानकारी दिनुभएको छ। साथै आधार शिविर भन्दा माथि नै इन्टरनेट सुविधा उपलब्ध भएकाले उद्धार तथा संचारमा सहजता आएको पनि उहाँले बताउनुभयो। पहिलेको तुलनामा अहिले सगरमाथा फोहोर र अक्सिजन सिलिण्डरहरू धेरै सफा गरिसकिएको पनि उहाँले बताउनुभयो। यद्यपि जमेको बरफभित्र गढेका पाल तथा फोहोरहरू निकाल्न भने निकै कठिन हुने उहाँको अनुभव छ। हिमालमा हुने जलवायु परिवर्तन र प्रदूषणका विषयमा बोल्दै उहाँले हिमालमा आरोहीहरूले गर्ने गतिविधि भन्दा काठमाण्डौ जस्ता शहरी क्षेत्रमा हुने ठूला प्रदूषण जन्य गतिविधिले हिमालमा बढ़ी असर पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो। सगरमाथालाई बाटो र दृष्टिले केही वर्ष आराम दिनु राम्रो भए पनि वैदेशिक मुद्दा मुद्रा आर्थमा राज्यको राजस्व र पर्यटनमा निर्भर हजारौं मानिसको रोजगारी जोडिएकाले व्यावहारिक रूपमा आराम दिन कठिन भएको वहाँले उल्लेख गर्नुभएको छ। गुम्बु क्षेत्रका पुराना शेर्पाका सन्तानहरू यो पेशामा आउने क्रम घटे पनि मोकालु क्षेत्रका शेर्पाहरू तथा राई गुरूङ लगायत अन्य समुदायका युवाहरूको उपस्थिति भने माउन्टेन गाइडका रूपमा बढ़दै गएको पनि वहाँले उल्लेख गर्नुभएको छ। सगरमाथा बाहेक प्राविधिक रूपमा कठिन मानिने आमा दबलम हिमाल 50 पटक भन्दा बढ़ी आरोहण गरिसक्नुभएका शेर्पाले ज्ञानले साथ दिएसम्म अझै केही वर्ष आरोहणलाई नै निरन्तरता दिने इच्छा व्यक्त गर्नुभएको छ। हिमालमा ज्यानको जोखिम मोलेर काम गर्ने शेर्पा र उनीहरूको परिवारका लागि राज्यले स्थायी रूपमा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्ने माग समेत उहाँले राख्नु भएको छ।
6: ओखलढुङ्गाको खिजीबेम्बा गाउँपालिका पास स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी संकलन गरेर वितरण गरेको छ। करिब 30 वर्ष अघि इलाम सहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी संकलन गरेको हो। समुद्र सतहबाट करिब 2330 मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू उपग्रह अध्ययन मार्फत निरन्तर कुहिरो लागिरहने पहिचान गरेको थियो। खिजीडेम्बा गाउँपालिकाको समन्वय तथा जर्मनीको संस्था अन्तर्गतको जीआईजेडआईटीआई ग्रान्ट जर्मन सरकारद्वारा जलवायु परिवर्तन जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्न प्रदान गरिने अनुदानको आर्थिक सहयोगमा डिस्मल अर्थ सैन्य नेपालले यो प्रयोगत्मक अनुसन्धान आयोजना सम्पन्न गरेको हो। करिब रू 1 करोड़को लागतमा आयोजना निर्माण गरेको स्मल अर्थ नेपालले जनाएको छ। उक्त आयोजना स्थानीयको खानेपानी अभाव पूरा गर्न कुहिरोबाट पानी संकलन गर्ने सम्भाव्यता अध्ययन गरी अनुसन्धान गर्न संचालन गरिएको आयोजना रहेको अनुसन्धान टोलीकी सदस्य डाक्टर निरिना खड्कीले बताउनु भएको छ। उहाँका अनुसार करिब 2 वर्षमा आयोजना सम्पन्न गरिएको हो। यी सामग्रीको जडानबाट जालीमा अडेको कुहिरोका कणहरू थोपा बनेर खस्ने जनाउँदै अनुसन्धानकर्ता डाक्टर खड्कीले त्यसलाई संकलन गरी 200 लिटरका ट्याङ्कीमा पठाउने व्यवस्था मिलाएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार संकलित पानीलाई पिउन योग्य बनाउन प्राकृतिक जैविक विधि बायोस्ट्यान्ड फिल्टर प्रयोग गरेको छ। उक्त फिल्टरमा बालुवा गिटीको तह प्रयोग गरी पानी शुद्धिकरण गर्ने संरचना निर्माण गरेको अनुसन्धानकर्ता डाक्टर खड्कीले जानकारी दिनुभएको छ। शुद्धिकरण गरेको पानी 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरी उपभोक्तालाई वितरण गरेको उहाँले बताउनुभएको छ। नवीकरणीय र वातावरण मैत्री प्रणालीलाई ध्यान दिँदै सिमेन्ट र प्लास्टिक प्रयोग नगरी कपास र सालको पात प्रयोग गरेर खेर जाने पानी संकलन गर्ने 3 वटा प्राकृतिक पुनर्भरण पोखरी समेत निर्माण गरेको अनुसन्धानकर्ता डाक्टर खड्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार यस प्रविधिबाट संकलन भएको पानीले 2072 भूकम्पपछि मुहान सुकेर समस्या खेप्दै आएका सामतेन छोलिङ गुम्बा गेरुजे लामा स्मृति बौद्ध अध्ययन केन्द्र तथा आसपासका 9 घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराएको छ। आयोजना अन्तर्गत जल उपभोक्ता समितिका अध्यक्ष दावा छिरिङ शेर्पाका अनुसार पानीको अभावले गुम्बामा पूजा रोकिएको थियो। यो आयोजना सञ्चालनमा आएपछि अहिले गुम्बा 2 पटक पूजा सम्पन्न भइरहेको छ।
1: खोटाङमा सर्प वंशको उपचारमा हुँदा अनियन्त्रित जानुपर्दा स्थानीयवासीले शास्ति खेप्नु परेको छ। विभिन्न प्रकारका सर्पले टोकेपछि जिल्लामा उपचार हुन नसक्दा अनियन्त्रित जानुपर्दा स्थानीयवासी शास्ति खेप्न परेको हो। आफूलाई सर्पले टोक्दा जिल्लामा सर्प वंशको उपचार हुन नसकेपछि उदयपुरको गाईघाट स्थित नेपाली सेनाको 18 नम्बर वाहिनी पुग्नु परेको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले जानकारी दिनुभयो। राम्रो उपचार हुने भए पनि त्यहाँसम्म पुग्नका लागि शास्ति खेप्नु परेको उहाँको भनाइ छ। प्रमुख खत्रीलाई गत असार 32 गते राति विक्कल बजारमा हिँड्दै गर्दा सर्पले टोकेको थियो। खोटाङमा सर्प दंशको संख्या बढ़दो रहेको तथ्याङ्कले देखाएको छ। जिल्ला अस्पताल खोटाङका मेडिकल रेकर्डर नम्बर राम घिमिरेले वर्षेनी सर्प दंशका बिरामी बढ़दै गएको बताउनुभयो। आर्थिक वर्ष 2080-81 16 महिला 12 पुरूष गरी 28 आर्थिक वर्ष शनिबार 182 13 महिला 18 पुरूष करी 31 आर्थिक वर्ष 2082 में 21 महिला र 18 पुरूष करी 39 जना सर्पदंश का बिरामी जिला अस्पताल में आएको उहाँले बताउनु भएको छ। खोटाङ में पाइने स्थानीय भाषा में गुर्बेर हरियो लगायतले टोकेको पाइन्छ। यसका साथै पछिल्लो अवधि में राजको मन जस्ता ज्यानै लिने सर्प पहाड़ उक्लिएपछि जोखिम बढ़ेकाले जिल्लामै सर्पवंश उपचार केन्द्र स्थापना गर्नुपर्ने स्थानीयहरूको माग रहेको छ।
6: नेपालमा मनसूनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन् भने 5 चौपाएको क्षति भएको छ। विपदका कारण देशभर स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। विपद प्रति कार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी जनशक्ति परिचालन गरेको र 2 जनाको सकुशल उद्धार गरेको प्राधिकरणले जनाएको छ। पहिरोको कारण मात्रै 10 जनाको ज्यान गएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार बिहान 8:45 बजे कुल 414 वर्षा मापन केन्द्र मध्ये 345 वटा केन्द्रमा वर्षा मापन भएको छ, जसमा सबैभन्दा बढ़ी वर्षा स्याङ्जाको पञ्चमूल केन्द्रमा 152.9 मिलिमिटर रेकर्ड भएको छ। 24 घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा 38.0 डिग्री सेल्सियस र सबैभन्दा कम मुस्ताङको लेतेमा 20.6 डिग्री सेल्सियस मापन गरेको छ। त्यस्तै न्यूनतम तापक्रम मोरङको विराटनगरमा 28.0 डिग्री सेल्सियस र मुस्ताङको थाकमा 5 र मार्फामा 8.8 डिग्री सेल्सियस रेकर्ड भएको छ।
1: सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50,00,000 रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23-24 भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षी स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्ता कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50,00,000 कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमालाई चुनाउने उल्लेख गरिएको छ।
6: सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र कृत गर्ने कार्य पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभएको छ। अहिले विभिन्न मन्त्रालयमा छरेर रहेका र त्यसमा दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा आर्काइव अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। जनगुनासो सम्बोधनको सन्दर्भमा हिलो सरकारमा साउन 1 गतेदेखि यता प्राप्त गुनासो र तिनको फर्चेट दर उत्साहजनक रूपमा बढ़िरहेको पनि अर्यालले बताउनु भएको छ।
1: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको भेलामा केन्द्रदेखि टोल तहसम्मकै सबै समिति क्रियाशील सदस्यहरूको सूची र महाधिवेशन प्रतिनिधिहरूमा कम्तीमा एक तिहाई महिला र कम्तीमा एक चौथाई 30 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व अनिवार्य गरिन पर्ने प्रस्ताव भएको छ। सांगठनिक समितिका संयोजक उमा कान्त चौधरीले पार्टीको पुनर्संरचना र विधान परिमार्जन सम्बन्धी प्रस्ताव गर्नुभएको हो। वहाँले कोटा नपुगेको खण्डमा सम्बन्धित समिति र प्रतिनिधित्वको सूचीले वैधता नपाउने व्यवस्था गरिनुपर्ने र पार्टीलाई सांगठनिक रूपमा युवा र समावेशी अनुहार दिनुपर्ने उल्लेख छ। महाधिवेशन प्रतिनिधि चयनलाई खर्चिलो निर्वाचन प्रणाली भएको उल्लेख छ। प्रस्तावमा भनिएको छ स्थानीय प्रादेशिक र संघीय निर्वाचनमा उम्मेद्वार चयन गर्ने अधिकार केन्द्रमा बस्ने केही समेत शीर्ष नेताहरू सम्मिलित केन्द्रीय संसदीय बोर्डमा केन्द्रित छ। यस बोर्डले तल्लो तहको सिफारिस र जनभावना विपरीत आफ्नो मान्छे नाता गोता र आर्थिक फाइदा पुर्याउन सक्ने व्यक्तिहरूलाई टिकट वितरण गर्दा इमान्दार कार्यकर्ताको मनोबल खस्किएको छ। हालैको पराजयको मुख्य कारण केन्द्रीकृत र अपारदर्शी टिकट वितरण भएको उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ तल्लो तहदेखि नै पार्टीका आन्तरिक निर्वाचनहरूमा केन्द्रका नेताहरूको प्रत्यक्ष इशारामा संस्थापन र इतर पक्षको आधिकारिक प्यानल घोषणा गरेर चुनाव लड्ने प्रवृत्ति रहेको छ। यसले एउटै ओडा र गाउँका साथीहरूबीच आपसी मनमुटावको स्थिति सृजना भएको छ। विधानमा संशोधन गरी पार्टीको आन्तरिक निर्वाचनमा प्यानल घोषणा गर्न पूर्ण रूपमा निरुत्साहित गरिने उल्लेख छ। प्रस्तावमा भनिएको छ महाधिवेशन र महासमिति सदस्यहरूको चयन गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण खुल्ला सदस्यहरूको प्रत्यक्ष मतदानबाट र पूर्ण समावेशी पद्धतिको आधारमा विधान बमोजिम ओडादेखि केन्द्रसम्म अधिवेशन सम्पन्न गरिनुपर्नेछ। ओडा तहमा 5 वर्ष र अन्य सबै तहका सभापतिहरू उम्मेद्वार बन्नेमा 10 वर्ष र केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 15 वर्ष सदस्य भएको हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।
6: इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्नेटिटको भूकम्पमा परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौ पर कम्पनी यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यसको सूचना हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरिस टापुमा भूकम्प गएको थियो।
1: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दावी गर्दै स्टेट अफ हर्मुजलाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गर्ने बताउनु भएको छ। ट्रम्पले मध्य पूर्वमा युद्ध शुरू भए ता तेहरानको प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दावी गर्दै आउनु भएको छ। इरानले भने उहाँको दावी अस्वीकार गर्दै आएको छ। वाल स्ट्रीट जर्नलका अनुसार व्हाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पार्नु भएको छ। इरानका उप विदेश मन्त्री कासिम घरी बाबादीले शनिबार सामाजिक सञ्जाल एक्समा ट्रम्पको भनाईको जवाब दिँदै स्ट्रेट अफ हर्मुज जराइनी थियो इरानी हो र इरानीले भनेछ। उहाँले स्ट्रेट अफ हर्मुज इरानको निर्णय अनुसार मात्र बन्द वा खुल्ने दावी पनि गर्नुभयो।
6: एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 गतेदेखि 24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाण्डुको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा कवर्ड हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम वेल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली यसविज ललितपुर क्वीन्स काठमाण्डु स्पाइकर्स मधेस युनाइटेड लुम्बिनी लाभार्स र पोखरा पहुँच जाँच गरी सातवटा टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण पोखरामा आयोजना हुने भएको छ।
1: खेल खबरसँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: सल्लेरीमा लाठीनाशको रौनकता। सोलुखुम्बु अदालतबाट सजाय तोकेका दुई फरार प्रतिवादी पक्राउ परि कारागार चलान। सोलुखुम्बुमा 100% धान रोपाई सम्पन्न।
1: कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा आयोजित 3 दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न। जलवायु परिवर्तन भन्दा प्रदूषणले हिमालमा बढ़ी असर परेको 31% सगरमाथा आरोहण गरेका पाखन दावा शेर्पाको भनाई।
6: ओखलढुङ्गाको खिजीडेम्बामा कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण। खोटाङमा सर्प दंशको उपचार नहुँदा स्थानीय वासीलाई शास्ति। पछिल्लो 24 घण्टामा विपदका 52 घटना। 13 जनाको मृत्यु, 5 जना बेपत्ता।
1: पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। आन्तरिक निर्वाचनमा प्यानलले उत्साहित गरिने। टिकट वितरणका लागि प्राइमरी इलेक्सन।
6: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा परि कम्तीमा 38 जनाको ज्यान गयो। स्टेट अफ होर्मोसलाई अमेरिकी विभाग बनाउने ट्रम्पको दावी।
1: महिला भलिबल लीगको तेस्रो संस्करण असोज 15 देखि 24 गतेसम्म।
6: अवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छ। भोलि बिहान 7 बजेको सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु फिल्म सुन्दै रहनुहोला।
1: नमस्कार।

0: The radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु. खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका पाँचवटा स्थानमा बिक्री वितरण शुरू.
3: पाँच ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं. यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं.
2: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढ़ीको मृत्यु, 5 जना बेपत्ता. बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा एक दुई स्थानमा भारी वर्षा अब पश्चिम सर्ने.
4: सिन्धुपाल्चोकका अनि काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ. त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ. र यो वर्षा गराउने प्रणाली विस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ.
2: र इण्डोनेसियामा शक्तिशाली भूकम्प. दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्. नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ. सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
6: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँचवटा ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ. निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो. टेकुमा रहेको नेपाल आयल निगम परिसर र चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो. बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो.
3: पाँच ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं. यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं. त्यसले गर्दा अलिकति पाँचवटा ठाउँहरूमा भीड़भाड़ पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक. अर्को यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं. किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेको स्थित यो आयल निगमकै वहाँको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले पाँच ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं.
6: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्. गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्. पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्. विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत.
7: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो, अब त्यो दिनदेखि चाहिँ कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी, पहिरो, चट्याङ र भारी वर्षालाई लिने गर्छौँ. त्यसबाट चाहिँ खुसमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ.
6: विपद प्रति कार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ. वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,000 4,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिँडुल नगर्न मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
4: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने एक दुई ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यसकारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाड़ी भूभागमा चाहिँ एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
6: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन इतर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल निधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोरिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने देशमी रोजगारीको वातावरण सृजना गर्ने एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने

0: दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएकोमा दुई जनालाई अस्पताल पुर्याउन सात डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका सात आठकी 54 वर्षीय कृष्णमाया प्रजापति डंगोर र रामेछापको खाँडा देवी गाउँपालिका दुईका 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
1: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ यति टोखा 6 सडक खण्डमा काठमाडौँबाट बुच्चेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक गुडी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजे 30-40 मिटर तल्लो भीरमा सर्छ। बसमा सवार यात्रुहरू मध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 कि कृष्णमाया प्रजापति डंगोल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदय माया छत्री उहाँको घर चाहिँ रामेश्वर खाडा देवी गाउँपालिका वडा नम्बर 2 रहेको छ। अहिले बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 16-27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राख्नुभयो।
2: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले त्यसलाई पनि सदुपयोग गर्नु। अहिले 16-27 वर्षको हकमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि राखेको छ।
0: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जनौ प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
3: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
4: यसपालि आलुको उत्पादनमा धेरै उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
3: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र

0: सेनाको महत्व शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
6: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्री भावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। त्यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द,
7: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, खोजे चार पाँच वर्ष भयो, सात वर्ष के अरे सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन, अब किसान त चाहिँ धेरै मार्कामा भए।
6: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
7: यही साल चाहिँ 40-50 लाखको मैले कारोबार गरेको हो, आलुमा भयो, बन्दामा भयो, 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको, रेट पनि ठिक ठिकै थियो। पोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले 1 रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
6: यो वर्ष खोटपे डडेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका नौका वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
8: यसपालि आलुको उत्पादन ठिकै भयो, पोखरी क्षेत्र खोरी बेडाबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन छुना राम्रो सञ्चित लेख्यो भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नआइजान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
6: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोरपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न दुईवटा शीत भण्डार छन्, तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो सिगा सन्देश, सिरभावर।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
9: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेरीमा, तन सौन्जेल बन्नै पर्छ जीवनको हो लक्ष्य। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। सवा चार वर्षको बच्चालाई उसले कविता त भन्न लायक।
0: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एन्टिनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष: साहित्य रचना सिर्जना र कलालाई प्रस्तुत गर्ने मंच तथा माध्यमहरू निकै महत्वपूर्ण हुन्छन्। साथै सर्जक लेखक तथा साहित्यकारहरूले जति बढ़ी प्रसिद्धि र प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्वका बारेमा हामीले सिद्धेश्वर मान अछेलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौं।
9: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छापौं भन्ने स्थिति अलिकति पहिला त धेरै नै थिएन थियो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौं भन्दाखेरि खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि, जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी ल्याउँछौं।
11: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ हुन्छ, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
9: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भने कि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
11: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
9: मेरो त छ नि दोस्रो परिवार। अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो प्रतिनिधि त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न रहेछ, क्लास कमलियो होइन, तर चाहिँ यतापट्टि हुँदाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन।
11: शिक्षित भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्वमा भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउने फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
9: धेरै जस्तो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिचाएको छ भने कि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन, वास्तवमा एउटा कविता सुनाइरहन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन। त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको भने राजनीतिक व्यक्ति नै त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन. सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि.
11: हजुर, एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न.
9: अब हेर्नुहोस् है विभेद त जहाँ पनि छ संसारमा थापाको मतलब यही हो विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर ब्यास है गर्दाखेरि के चाहिँ रहेछ भनेदेखि संसारमा कहीँ कतै कहीँ के कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन त्यो सबैतिर एउटै विभेद होइन तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ एउटा दुईटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन. अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन त्यो महिला भन्दा पुरुषै धेरै हो उहाँहरूको अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने पनि हुन्छ होइन उहाँले बाउका बाटा मौका पाए महिलाले पाएनन् यहाँ त्यहाँ मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ त्यो सामाजिक परिवेशको कुरा छ नि तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अब धारणाले गर्ने कामहरू हो. अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन.
11: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ काव्यका किनारा होइन
9: काव्यका दुई किनारा कथा र कविता होइन यो चाहिँ काव्य संग्रह हो कथा संग्रह भन्दा पनि काव्य संग्रह किनभने यसमा एकातर्फ चाहिँ कथा छ होइन अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ त्यो कथा र कविता छुट्टै छुट्टै होइन जस्तै एउटा कथा छ नानी मैया होइन त्यो नानी मैया नै कविता पनि छ कि नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ अनि नानी मैयाकै जीवनमा के घट्यो त्यो कवितामा पनि छ त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा संग्रह.
11: तपाईँले लेख्नु भएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न.
9: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो देख्दा देख्दै शिखर उज्यालो किन रोक्नु म यो फेदमा तन सन्जेल बन्नै पर्छ जीवनको हो लक्ष्यमा यति विषय मलाई.
11: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि अलिकति तपाईँलाई उदाहरण दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि एउटा त अभिभावकको भूमिका भयो विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनुभएको छ के दिनु पर्यो
9: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो 7-4 वर्षको बच्चालाई उल्लेखहरू गर्दा भन्न लाग्यो त्यो पनि अब मलाई सायद जान्छु लाग्छ त्यसरी मैले त्यो 10 क्लासमा पनि फर्स्टै मैले फर्स्ट हुन्थ्यो कविता तर त्यसरी बाङ्की पढाएर भन्ने जस्तो मलाई चाहिँ लाग्दैन अहिलेको जेनेरेसन त्यस्तो गइराखेर पनि स्कुलहरूको मेहनत छ नि त त्यसमा
11: अवसर छ भने साहित्यको लागि बालबालिकाको लागि
9: त्यसमा छ. अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू अनि पनि हाम्रो समाजका हामीले आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो मान्छे बनाइरहेको छ.
11: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ. प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ. नेपाली कांग्रेस संस्थापन मित्रपक्षले देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ. अर्थमन्त्री सोनी मुवालीले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि देताललाई धन्यवाद. भोलि साउन 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार.

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन में नगरी आत्म सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सुनवा संपर्क राख सकू।
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: तपाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: वन जंगलको छेउमा घर आँगन पर्ने भए होसियारिया पुनाउनु जोखिम टार्ने भए वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न बाघ भालु गैँडा हात्ती चितुवा पसेपछि धन जनको क्षति हुन्छ चुपचाप बसे.

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9833668684
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: हिंसाबाट बचाउ र बचाऊ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र प्रसुतिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: एक्शन इसमें हो हम लोग वही दिल रजाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पस एनएल दुईमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालेबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा थुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइतु प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।

0: कार्यालय को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित रो पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त, कतै लागौसो त भाइ के भएको तिमीलाई? घाँटी भन त
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: भारिस्तालाई सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू रू 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

ಸಂಸಾರ ಸಂಸಾರ.

0: यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिएर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
4: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
4: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता। लामा, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
4: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा।

0: कान्छा ठट्टै मायो बैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: 98550-17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा समस्या पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
0: अङ्कमा 9852555768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित भू सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दथिन स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: लसुना बैनी सुरु दुपकुण्ड नगरपालिका ओडानुमा पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई सुनिए त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सोलु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु। सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा खुम्लिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्पिडमा हुर्किँदा अझै भए बुबा आमा दुईजना स्वीकृत।

0: जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका।

0: आशा भोलिने श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्ष्य छ त कतै चाहिँ लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका दिउ नि
2: बारिशमा लज सिर्जना गरी धुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्ज में भर्खरै सुन्नुभयो राष्ट्रीय गीत। यो राष्ट्रीय गीत सँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।